सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 मुदे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ़दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरूवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्यूचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढ़ेको थियो।

0: एकमात्र डीटीएच सेवा दिस हो देशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब विदेशका खबर एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रूबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नाघेको ती न्यायाधीशको भनाइ छ।
2: अब खेल र खेलाड़ीका खबर अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो।
1: अब विचार तथा दृष्टिकोण राज्य संचालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करूणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानवाधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य संचालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दंगाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
2: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खापत्रमा कृष्णप्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात घरेलू उत्पादनमा वृद्धि भरपर्दो ढुवानी सेवा इमानदार मूल्य निर्धारण प्रणाली उचित मूल्य तौल र गुणस्तर प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
1: बहुराष्ट्रीय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढ़ी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ। यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ त्रसित नहुनुहोस् नडराउनुहोस् थोरै गल्ती भयो होला यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढ़ी भन्सार लाग्छ नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ़नुपर्छ। एक वर्ष हेरौं जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
2: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
4: यस समयको साथमा जेतुल सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।
3: नमस्कार, आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्कबाट यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। त्यसै गरी युट्युबमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने युट्युब च्यानलमा पनि हामी प्रत्यक्ष रूपमा भेटिएका छौं। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। विशेष गरी देशको समसामयिक परिस्थितिकाहरूका बारेमा हामी आवाज उठाउने गर्दछौ, सीधा प्रश्नको सीधा जवाब दिने गर्दछौ। अब देश समुन्नति र समृद्धिको दिशातर्फ कसरी अगाडि बढ्छ, देशलाई यतिखेर जुन किसिमको घाउ छ त्यो घाउ कसरी निवट्यान्न हुन्छ, भाद्र 23-24 को जेएनजी विद्रोहपछि जुन तरिकाले मुलुकमा एक किसिमको ध्वंस नरसंहार भएको छ त्यसबाट देश कसरी अब ऊ गतिमा लाग्छ, वामे सर्छ, कसरी विकास र समृद्धितर्फ अगाडि जान्छ भन्ने खालका धेरै विषयहरूका बारेमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी, राष्ट्रपाप्रति बालेन्द्र शाहको अरुचि छ, पटक पटक उनले केन्द्रीय कमिटी बैठक छल्दै आएका छन्। काठमाडौँमा केन्द्रीय समिति चल्दै गर्दाखेरि पार्टीका वरिष्ठ नेता समेत रहेका बालिन शाह पोखरा र मुस्ताङको भ्रमणमा रहेका थिए र पार्टीप्रति उनको अरुचि किन थियो, आखिर अहिलेको पछिल्लो अवस्थालाई संसदप्रति उनको अरुचि किन थियो। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्थात सभापति रवि लामी छानेलाई प्रधानमन्त्री बन्न श्रम संस्कृति पार्टीले आह्वान गरेको छ। हर्क साम्पाङले भनेका छन् अब रवि लामी छाने प्रधानमन्त्री बन्नुपर्छ, यो देश अब रवि लामी छानेले हाँक्नुपर्छ, किनभने रवि लामी छानेमा राजनैतिक संस्कार छ। उनी निकै ठूलो तपस्या त्यागपछि चाहिँ सत्तामा पुगेका छन्। उनले दुई दुई पटक संसदीय अभ्यासलाई मनन गरिसकेका छन्। त्यसैले रवि लामिछानेले अब देश हाँक्नुपर्छ भनेर हर्क साम्पाङले बताइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यो आन्तरिक रूपमा एक किसिमको ठूलो जथा र माग अगाडि बढ़िरहेको विषय पनि आएको छ आधारित श्रोता, किनभने लोकतान्त्रिक पद्धतिमा, व्यवस्थामा, दलीय पद्धतिमा जुन किसिमले पार्टीका नेताहरूले आफ्नो कदमहरू चाल्नुपर्छ त्यो कदम नचाल्दाखेरि उनीहरूको ग्राफ यतिखेर घट्दै गइरहेको छ। बालेन शाहको यात्रा ओह्रालो गतितर्फ गएको छ, प्रधानमन्त्रीको यात्रा ओह्रालो गतितर्फ गएको छ। बालेन सरकार 5 वर्ष नजाने केपी शर्मा ओलीले दावी समेत गरेका छन्। राष्ट्रपा दलाल पुँजीवादी वर्गको मुख्य प्रतिनिधि भएको झलनाथ खनालले बताइरहँदाखेरि पदमोहका कारण कम्युनिष्ट आन्दोलन र छात्मक बन्न पुगेको पम्फा भूषालले बताएकी छन् एउटा कार्यक्रममा। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ वैवाहिक सम्बन्ध करणीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्यालाई पनि आज हामी उठाउन चाहन्छौ, किनभने सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका लागि स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा रिसिभीका कारण वैवाहिक जबरजस्तीकरणको झुट्टा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतर्फ विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। यो सर्वोच्चको विवादास्पद व्याख्याका विषयमा पनि निकै ठूलो चर्चा परिचर्चा यतिखेर भइरहेको छ। कसैका घरमा लोग्ने स्वास्नीको मनमुटाव हुँदाखेरि वा चाहिँ परपुरूषको सम्बन्ध बनाउँदाखेरि सस्नीले लोग्नेलाई जबरजस्तीको आरोप लाउँदा लोग्ने जेल बस्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले सर्वोच्चले न्याय र नागरिकको पक्षमा राम्रो किसिमले व्याख्या गर्नुपर्छ, फैसला गर्नुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। आजको नेपाली बहसमा पाँच वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा लागेका खबर हामी तपाईँलाई सुनाउन चाहन्छौ। दुई ठूला व्यक्तिमाथि मुद्दा चले पनि मन्त्री परिषदबाट भएका निर्णय अनुसन्धान बाहिरै छ, यसकारण नीतिगत निर्णयका नाममा भएका कतिपय ठूला भ्रष्टाचार अनुसन्धानको दायरामा आउन सकेका छैनन्। पूर्व प्रधानमन्त्री एकजनालाई चल्यो, पूर्व सभामुखी एकजनालाई, पूर्व मन्त्री संघका आठजनालाई, पूर्व मन्त्री प्रदेशका दुईजनालाई, सांसद प्रदेशका दुईजनालाई, स्थानीय तह प्रमुख 60 जनालाई, स्थानीय तह उपप्रमुख 37 जनालाई र जम्मा 111 जनालाई पाँच वर्षमा भ्रष्टाचार मुद्दा चलेको छ। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। अब यो देशमा भ्रष्टाचार होइन, अब यो देशमा समुन्नति, सुशासन, समृद्धि आउनुपर्दछ। सबैले यतातर्फ ध्यान दिनुपर्दछ। आज नेपाली बहसमा हामी नेपाली कंग्रेसको कुरा गर्दै गर्दाखेरि अहिलेको अवस्थामा फेरि नेपाली कंग्रेस को महाधिवेशन रोक्नका निम्ति संस्थापन इतर पक्ष रिट बोकेर सर्वोच्चमा गएको थियो, तर सर्वोच्चले फिर्ता पठाइदिएको छ। कंग्रेस आज के चाहन्छ? पार्टीलाई नेपाली कंग्रेसले एक ढिक्का बनाउन किन सकिरहेको छैन? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा नेपाली कंग्रेसको अबको अवस्था के हुन्छ? चर्चा परिचर्चा सुनिँदैछ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ गर्ने तयारी गर्दैछ सरकारले। यो किसिमका विषयहरू पनि आएका छन्। यसमा नेपाली कंग्रेस के भन्छ? आफ्ना पूर्व सभापति, पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्ने विषयमा कंग्रेस के बोल्दैछ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेसको आधिकारिकताको विवाद के हुन्छ? कानूनी तौरले अब यसलाई कसरी हेर्न सकिन्छ? कानूनी हिसाबले नेपाली कंग्रेस कतिको स्ट्रङ छ? आज इतर पक्ष वा संस्थापन पक्ष पुनरावेदनको मुद्दा अर्थात पुनरावलोकनको मुद्दा पूर्ण इजलासमा प्रवेश गरिसके पछाडि कंग्रेसको भविष्य कतातिर जाँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आधुनिक स्रोत, अहिले पछिल्लो समय नेकपा एमालेको परिस्थिति के छ? नेकपा एमाले आफूलाई कसरी बलियो बनाउन खोजिरहेको छ? नेकपा एमालेभित्र ओलीको विकल्प खोज्ने दिन किन आयो? आजको नेपाली बहसमा यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
2: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
2: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
2: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
2: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054115।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु? स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847079 2�866 पर्वत जाने गेट सहारा एग्रोभेट
6: स्कूल तथा अफिस का ड्रेस कि बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिल होने
7: तेजी कुरा मानी ये धीरे तनाव भर्खर जानु वालिंग 8 नया बजार को पोशाक बगैचा में सब सामान तही पाइन
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
7: पोशाक बगैचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308929
0: रेडियो आदिखोला 105.4
8: नियतिले बिग्रन्छ मेहनतले मिलाउनु पर्छ नेपाली कंग्रेसको महाधिवेशनका विषयलाई लिएर 15 महाधिवेशन नियमितकै विशेष भन्ने निर्णय झगडा भयो झगडामा आयोग र अदालत त्यसका मतियार बने हामी अहिले झगडाको अवस्थामा छौं कुनै एक पक्षले आधिकारिकता पायो हामीलाई अन्याय भयो भने फेरि अदालत गयौं पुनरावलोकनको निशा दियो निशा दिइसकेपछि यो बीचमा हामी आफै मेहनत गरेर हाम्रो पार्टीलाई झगडा जोसुकैले गराएको भए पनि अदालतले जोसुकैलाई आधिकारिकता दिएको भए पनि हामी नमिलिकन हुँदैन यो त जनमत हो जनभावना हो जनताको समर्थन हो पार्टी सदस्य साथीहरूको भावना हो त्यसैले मिल्नुपर्छ भनेर जानुपर्नेमा हामी मिल्ने कुरामा चाहिँ विभिन्न किसिमका शर्तहरू अगाडि राखेर अप्ठ्यारो अप्ठ्यारो कुराहरू गर्दै अगाडि बढ्यौं त्यसले गर्दा आज करिब करिब 9 महिनासम्ममा पनि हामी पुसदेखि अहिलेसम्म आइपुग्दाखेरि 8-9 महिना भइसक्यो हामी मिल्न सकेका छैनौं अब अदालतले नै निशा दिएको छ त्यसमा पुनरावलोकन भएर फेरि पनि फैसला भयो भने पनि कुनै एक पक्षलाई मात्रै जिताउने गरीको कुनै निर्णय वा आदेश भयो भने पनि पार्टी पुरानै अवस्थामा भावनात्मक रूपले ठूलो पार्टी एउटा पार्टी हुन कठिन हुन्छ त्यसैले पार्टी त स्वाभाविक
3: अदालतमा त पुनरावलोकनको लागि रेट त गइसकेका छ केही न केही फैसला त आउँछ होइन जुनसुकै फैसला पनि त मान्यता हुनु पर्ला नि त अदालतबाट आइसके पछाडि होइन त्यसलाई त स्वीकार्नु पर्ला नि त
8: होइन होइन अस्वीकार त कहाँ गरेका छ त गत वैशाख 4 गतेको फैसला पनि स्वीकारेर त गगनजीलाई सभापति बनेको हो त तर तत्पश्चात पनि पार्टी एकता नभइसकेपछि र उहाँहरूको औचित्य पनि समाप्त भयो भन्ने धारणा व्यापक रूपले देशव्यापी रूपमा आएपछि अब गगनजीहरूले पनि पार्टी एउटा बनाएर लिएर जान सक्नु भएन त्यसैले विशेष महाधिवेशनमा नगएकाहरू नमान्नेहरू जान नचाहेकाहरू र पार्टीलाई एकता बनाउनेहरू जतिले अरू पार्टीमा जानुको सट्टा नयाँ पार्टी बनाउनुपर्छ भन्ने धारणा विकास हुँदै गरेको बेला यो तितर वितर नहोस् भनेर प्रदेश भेला गरिएको हो र त्यही प्रदेश भेलाको आदेश अनुसार राष्ट्रिय भेला गरेको हो र राष्ट्रिय भेलाले के भन्नु भने अब एकताको 15 महाधिवेशन गर्नुपर्छ त्यो 15 महाधिवेशनले मात्रै पार्टीलाई एक बनाउन सक्छ भन्ने निष्कर्ष निकालेको छ सोही आधारमा
3: 15 महाधिवेशनमा सहभागी हुनु पर्यो नि त होइन तपाईँहरू
8: म भन्दैछु कसले गर्ने भन्ने हुन्छ 15 महाधिवेशन कसले गर्ने भन्दा फुटेर गएको विशेष महाधिवेशनवालाले गर्ने कि छुटेर बसेको पुरानो 14 महाधिवेशनवालाले गर्ने भन्ने विवाद छ त्यसका लागि बसेर सहमति गरौं
3: सर्वोच्चले त स्पष्ट रूपमा भनेकै छ नि गगन थापाको नेतृत्वलाई त अहिले त्यो नियमित काम गर्नका निम्ति व्याख्या गरेकै
8: छ यसो छ पहिले भनेको थियो अहिले भनेन पहिले के भन्यो भने निर्वाचन आयोगले गरेको निर्णयलाई नै सदर भनियो तर पुनरावलोकनमा जाँदा के भन्यो भने आयोगले निवेदकहरूको दुवै पक्ष निवेदकको पक्षलाई मनासिब सुनवाईको समय नदिएको आयोगले गरेको फैसला निर्वाचन आयोगको निर्णयलाई बदर नगर्ने गरी सर्वोच्च अदालतको डिभिजन बेन्चले गरेको फैसला सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत पनि भएको सम्बन्धमा अध्ययन गर्नुपर्ने भएकोले भनेको छ त्यो भनेको के हो भने निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्यो सर्वोच्च अदालतले फैसला गर्दाखेरि पनि प्रतिपादित सिद्धान्त विपरीत पो गरेका छ कि भनेर फेरि अध्ययन गर्नुपर्ने भएको हुनाले सुरुदेखि नै मुद्दा हेर्छु भनेपछि त हामी 2082 माघ 1 गतेमै पुगिहाल्यौं माघ 1 गते को थियो त मुलुकमा काँग्रेसको सभापति भन्दा शेरबहादुर देउवा हुनुहुन्थ्यो कार्य समितिमा को थियो त भन्दा गगन विश्वजीहरू महामन्त्री हुनुहुन्थ्यो बुढवार खड्का धनराज गुरुङ उपसभापति हुनुहुन्थ्यो अथवा त्यो बेलाको कार्य समितिलाई केही अवस्थामा पुर्याइदिएपछि अब यसो गरौं त्यसो भए दुईटै कार्य समिति मिलाएर शेरबहादुर देउवाको नेतृत्वको जुन समिति छ उहाँ आफू सभापति लड्दिन पनि भन्नुभएको छ। उहाँले चाहिँ अभिभावकीय भूमिका सबैको लागि मुलुकै लागि गर्न सक्नुहुन्छ भने काँग्रेसको लागि नसक्ने कुरै छैन। यस्तो हुन सक्छ, कहिलेकाहीँ घरमा दाजुभाइको झगडा भयो भने बुवा आमाले चाहिँ सबैलाई समेट्नु पर्ने हुन्छ। त्यस्तै पार्टीभित्र पनि नेताहरू दोस्रो तेस्रो पुस्ताका नेताहरूका बीचमा मनमुटाव भयो, वाद विवाद भयो, मतमतान्तर भयो भने घरमुरीले त्यसलाई चाहिँ केही समयका लागि संयोजन गरिदिनुपर्ने हुन्छ। अहिले शेरबहादुर देउवाले संयोजन गरेर पन्ध्रौं महाधिवेशन गरिदिनुभयो भने पन्ध्रौं महाधिवेशनमा सबै सहभागी हुन मिल्छ र त्यही महाधिवेशनबाट जसले जितेर जानुहुन्छ त्यो वैधानिक हुन्छ, जो पराजित हुनुहुन्छ उहाँले वैधानिक रूपमा स्वीकार्नुपर्ने, अर्को सभापतिलाई स्वीकार्नुपर्ने निर्णयहरू मान्नुपर्ने।
3: देशमा यति ठूलो लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादहरूलाई चाहिँ पार्टीमै मिलाउनु पर्ने ठाउँमा तपाईँहरू त पटक पटक सर्वोच्चको ढोका ढकढकाइरहनु भएको छ त।
8: एकदम ठिक भन्नुभयो, विगतमा पनि मातृका प्रसाद कोरेला, बीपी कोरेलाको बीचमा विवाद हुन्थ्यो, उहाँहरू आफै बसेर मिलाउनुहुन्थ्यो। बीपी सुवर्णको विवाद हुन्थ्यो, उहाँहरू आफै मिलाउनुहुन्थ्यो। पछि गणेश किशनजी र चाहिँ दुर्गाबुको बीचमा ठूलो विवाद हो, उहाँहरूले पनि 9 महिना 10 महिना लगाएर आफै मिलाउनुहुन्थ्यो। तर यसरी पार्टीमा विद्रोह गर्ने अथवा विशेष भनेर जाने, पार्टी फोड्ने, कसैलाई छोड्ने, कसैलाई लिएर जाने भनेर यो अलिकति यो किसिमको आक्रोशित र उत्ताउलो गतिविधिहरू कम हुन्थ्यो त्यो बेला। र जति बेला गिरिजाउले अलिक कडा स्टेप चाल्नुभयो 59मा, त्यो बेला पार्टी विभाजन भयो र अहिले चाहिँ पार्टीभित्र स्मुथली आफैले राखेको प्रस्तावका विरूद्धमा आफैले अर्को निर्णय गरेर जाने परिस्थिति जुन बन्यो, त्यसले गर्दा कोही विशेषमा जाने कोही विशेषमा नजाने भनेर हामी वैचारिक हिसाबले कार्यक्रमिक हिसाबले योजनाबद्ध ढंगले नै विभाजित भएको जस्तो देखिन्छ। त्यसैले यसमा जो जसै जसले भूमिका खेलेको भए पनि अब त्यो बेलाखेरि कसैलाई विभाजन हुँदाखेरि ठिक जस्तो लागेको थियो भने पनि अब विभाजन हुँदा बेठिक भन्ने निष्कर्ष निस्किसक्यो। त्यसैले जसले नेतृत्व म नेता हुँ भन्ने लाग्छ, शेरबहादुर देउवालाई म सभापति हुँ भन्ने लाग्छ भने गगनजीलाई बोलाएर मिलाउनु पर्यो। गगनजीले मलाई म सभापति हुँ भन्ने लाग्छ भने शेरबहादुर देउवासँग गएर एउटा पार्टी मिलाउँ भन्नु पर्यो। यतिभन्दा मिलिहाल्छ भन्ने हामी तपाईँ हामीलाई बाहिर बस्नेलाई लाग्छ, तर जो साथीहरू पदमा हुनुहुन्छ उहाँ पदमा रहेका साथीहरूलाई के कारणले हो उहाँ लचिलो देखिएको बोल्दा लचिलो देखिन्छ तर त्यही अनुसारको भेटघाट छैन, त्यही अनुसारको छलफल छैन।
3: अब राष्ट्रिय भेलाले त के गर्यो भने नि, जस्तो पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टीका सभापति पूर्व सभापति शेरबहादुर देउवाजीले म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर हिन्दूकै पक्षमा वकालत गर्ने कुरा, त्यसपछि नेपाली कंग्रेसको विधानमा धर्मनिरपेक्षता, संविधानमा धर्मनिरपेक्षतालाई नै अंगीकार गरेको कुरा भन्दा तपाईँहरू त सिद्धान्त त पनि अलिकति फरक बाटोमा लागिसक्नुभयो, कंग्रेससँग मिल्दै मिल्दैन।
8: राष्ट्रिय भेलामा मात्रै होइन, जति बेला नेपाली कांग्रेस सिङ्गो थियो त्यति बेला 14 महाधिवेशनमा पनि केही साथीहरूले कुरा उठाउनु भएको हो। त्यसपछि
3: शंकर भण्डारीजीहरूले त पटक पटक उठाउने कुरा एउटा रहला, तर पार्टी सभापतिले नै उठाउने कुरा फरक भयो नि त।
8: म भन्दैछु तपाईँलाई बुझ्ने भाषामा म भन्दैछु, त्यो के हो भने 14 महाधिवेशन 2078 मंगसिरमा 14 महाधिवेशन भयो। त्यो बेला पनि केही नेताहरूले हस्ताक्षर गरेर बुझाउनु भएको थियो, तर कंग्रेसले भन्यो मुलुकको संविधान पार्टीको विधान भन्दा बाहिर अहिले हामी जाँदैनौ, जान मिल्दैन। र अर्को किन जाँदैनौ त भन्दा, नेपाली कंग्रेसको स्थापना कालदेखि नै राजनैतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता यो हाम्रो पार्टीको चाहिँ मुख्य आदर्श हुन्, मूल्य मान्यता हुन्, यसका विपरीत हामी जाँदैनौ। र बीपी कोइरालाले भन्नुभएको छ राज्यको धर्म हुँदैन, र उहाँले 1919 सालमा राजा महेन्द्रले संविधान जारी गर्दै गर्दा राजतन्त्रात्मक हिन्दू अधिराज्य लेख्दा बीपी कोइरालाले सुन्दरी जेलबाट भन्नुभएको छ धर्ममा राजनीति मिसाउने र राजनीतिमा धर्म मिसाउने यी दुवै बेमान हुन्। राजाले संविधानमा हिन्दू राज्य लेखेर झेली गरे भनेर उहाँले टिप्पणी गर्नुभएको बीपी कोइरालाले। त यदि हामी बीपी कोइरालालाई पार्टीको आदर्श मान्छौ, आदर्शवादी नेता मान्छौ, विचारको प्रवर्तक मान्छौ, बीपी कोइरालाको सिद्धान्तमा हिँड्छौं भने हामी राज्यलाई धर्मको भारी बोकाएर वा पार्टीले धर्मको भारी बोकेर हिँड्नु हुँदैन, किनभने नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यहाँ सबै धर्म समान छन्, सबै धर्मावलम्बीहरूले आआफ्नो धर्मको पालना र रक्षा गर्ने अधिकार उनीहरूलाई छ। त्यसो भएको हुनाले अब यो किन काँग्रेसमा उठ्छ त भन्ने तपाईँले जो प्रश्न राख्नुभएको छ, अरू साथीहरूकै प्रश्न हो तपाईँले राख्नुभएको, यो के हो भने नेपाली कंग्रेस कुनै एक जातिको पार्टी होइन, नेपाली कंग्रेस एक धर्मको पार्टी होइन, यो एक भौगोलिक सम्प्रदायको पार्टी पनि होइन, यो राष्ट्रिय पार्टी भएको हुने र राष्ट्रिय जीवनका सबै पक्षहरूका आवाज यो पार्टीभित्र उठ्छ। यो संसद जस्तै हो, यो पार्टी भनेको
3: पूर्व सभापतिले उठाउने कुरालाई चाहिँ धेरैले गम्भीर रूपमा लिएका छन्, किनभने हिन्दू हिन्दू हिन्दू
8: भन्नुभयो, यो सबैले उठाउँछन् र सभापति पनि सबैको सभापति हो। जसरी पार्टी सबै जात जाति भाषा धर्म लिङ्ग सम्प्रदायका मानिसहरूको साझा पार्टी कांग्रेस हो, त्यसै गरी त्यो पार्टीको सभापति पनि सबै जातको बनाउन मिल्दैन, सबै जातको सभापति उहाँ हो, त्यो सबै धर्मको सभापति हो। त्यो मञ्चमा भर्खर 28 गते आउनुभएका सभापतिलाई 29 गते बिहान केही साथीहरूले उहाँलाई बोल्नका लागि यो बोलिदिनु पर्यो यो बोलिदिनु पर्यो, हाम्रो पनि कुरा छ, हामी यति गरेपछि उहाँले के भन्नुभएको छ भने म हिन्दू हो, म हिन्दू संस्कारबाट मेरो विवाह बारी भएको छ, भक्तबन्ध भएको छ, मेरो बहिनीको बिहा त्यसै गरी भएको छ, यहाँ हिन्दू हुन किन पाइँदैन र सबै धर्म बराबर छ त, सबै धर्म स्वतन्त्र छन् त, किन भन्नु पर्यो, मलाई केही साथ बोल्न मन थिएन, केही साथीहरूले भन्न बोल्दैको भनेरै मञ्चबाट भन्नुभएको छ। त्यसो भएको हुनाले यसमा धेरै टिप्पणी गर्नु
3: साथीहरूले जे भन्यो त्यही बोल्दिने होइन ब्याट ब्याट
8: होइन न, उहाँले हिन्दूका बारेमा पनि बोल्नु, नेपाल बहुसंख्यक जनता हिन्दूमा छन्, त्यसैले उहाँले बोल्नु भएको कुरा उहाँले मञ्चमा आफैले स्पष्ट गर्नुभएको छ, मलाई बोल्ने कुरा होइन यो, हाम्रो पार्टीले सबैलाई समान मान्छ, संविधानले माने जस्तै, त्यसैले केही साथीहरूले भन्नुभएको छ म चाहिँ हिन्दू है, मलाई कुनै समस्या छैन हिन्दू हुँदाखेरि।
3: अब कतिपयले यसलाई त कसरी व्याख्या गर्यो भने एजेन्डा विहीन भइसके पछाडि अब हिन्दूको कार्ड खेल्न शुरू गरियो होइन,
8: त्यो ठिक कुरा, यदि पार्टीभित्र मत मतान्तर झगडा परेको बेला, झगडा पर्दा मान्छेले जुनसुकै हतियार पनि उठाउँछ, त्यस्तो बेलामा यदि पार्टीभित्र कसैले धर्मको जातिको भूगोलको अथवा सम्प्रदायको अथवा कुनै चाहिँ अदृश्य शक्तिको हतियार उठाएर पार्टीभित्र प्रतिस्पर्धा गर्न खोजेको हो भने त्यो उचित होइन, त्यो राम्रो होइन, त्यसलाई साझा मान्न सकिन।
3: तर पूर्णबहादुर खड्गाजी त आउनै भएन होइन समापनमा, के भयो उहाँलाई, किन
8: उहाँलाई समापनमा सन्चो नभएर हो, उहाँलाई रुगा खोकी लागिराखेका थियो, तर उद्घाटनमा आउनुभयो समापनमा आउनु भएन। अर्को पनि सँगसँगै के हुन सक्छ भने
3: दुखाएको कुरा पनि छ,
8: होइन होइन यसो थियो त्यसमा तपाईँलाई धेरै साथीहरूले थाहा भएको कुरा,
3: बाइपास गरिदिनु पऱ्यो क्या उहाँहरू,
8: बाइपास होइन, उहाँलाई के लागेको थियो भन्दाखेरि अब 29, 30, 31 राजनैतिक प्रस्ताव, आर्थिक प्रस्ताव, विधान सम्बन्धी प्रस्ताव, सांगठनिक प्रस्ताव आइसकेपछि कतै नयाँ कार्यसमिति घोषणा हुन्छ कि भन्ने पनि बजारहरूलाई थियो, र उहाँलाई सायद पार्टी विभाजन हुने नयाँ कार्यसमिति बन्ने मञ्चमा चाहिँ म उपस्थित हुन्न भन्ने उहाँको पहिले प्रतिबद्धता थियो, त्यसो भएर पनि उहाँ नआउनु भएको हुन सक्छ र सन्चो भएन भन्ने खबर सुनाएको थिएँ मैले।
3: अब एउटा कुरा, अर्को कुरा, जस्तो तपाईँकै अब संस्थापन इतरकै नेता एवं पूर्व सभापतिलाई एउटा हल्ला छ, अब चाहिँ सरकारले पक्राउ गर्ने तयारी गर्दैछ भन्ने होइन,
8: यसो सुन्नु न, तयारी त पक्रिनका लागि त के त्यत्रो तयारी गर्नुपर्छ र होला, होइन जेट सेट बनाउनु पर्ने अथवा चाहिँ पुलिस प्रशासन सड़क खाली गर्नुपर्ने केही होइन होला। मलाई के लागेको भने अहिले जसरी यो सरकार आकस्मिक रूपले निर्माण भयो, गठन भयो, सुशीला कार्कीकै सरकारदेखि हो नि त त्यो हल्ला, सुशीला कार्कीले त्यो हल्ला गर्नुभयो, ओम प्रकाश आर्यालले त्यसै गर्ने भनेर हल्ला चलाउनुभयो, पछिल्ला दिनमा आएकै दिन 24 घण्टा नदिँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्रिनुभयो, त्यहाँबाट शेरबहादुर देउवालाई पक्रिने भन्दा हल्ला चल्यो, त्यत्तिकै कहाँ हुन्छ भने पक्राउपूर्ति जारी भयो, पक्राउपूर्ति अवैध भनेर सर्वोच्च अदालतले बदर गरिदिइसक्यो, रेड कर्नर नोटिस जारी गरेकोमा रेड कर्नर नोटिस जारी गर्नलाई क्राइटेरिया पुगेन, मापदण्ड पुगेन, रितपूर्वक भएन भन्दा उसले पनि अस्वीकार गरिदिइसक्यो, त्यसैले अब व्यक्तिगत प्रतिशोधका आधारमा, राजनैतिक प्रतिशोधका आधारमा अथवा कोही व्यक्ति प्रति प्रभाव गरेर राखेर गरिने जुनसुकै क्रियाकलापहरू अवैध हुन्छन्, गैर कानूनी हुन्छन् भन्ने थाहा छ, तर जब राज्यले आफै अराजकता शुरू गर्छ त्यति बेला के हुन्न के हुन्छ भनेर भन्न सकिँदैन। त्यसैले अहिले हल्ला चलेको तपाईँले पनि सुन्नु भएको छ, मैले पनि सुनेको छु, तर शेरबहादुर देउवालाई र पूर्व प्रधानमन्त्रीहरू अथवा जो कसैलाई पनि कानूनले माग गर्छ भने त्यति बेला पक्राउ गर्नुपर्छ, बयान लिनुपर्छ, अदालती बन्दोबस्तका सबै प्रक्रिया पूरा गर्नुपर्छ, होइन भने व्यक्तिको मानमर्दन गर्नका लागि, राज्यले आतंक सिर्जना गर्नका लागि, प्रसिद्ध गर्नका लागि, अरूलाई पनि
9: तर्साउनका लागि र राज्य विरूद्ध प्रश्न नगर्नका लागि गरिने क्रियाकलापहरू चाहिँ ती निन्दनीय हुन्छन्, वर्तनायोग्य हुन्छन् र त्यसले राज्यलाई शान्ति सुरक्षा तर्फ भन्दा नि अशान्त र द्वन्द्वतर्फ लैजान्छ। त्यसैले राज्यले यति कुरा
3: होइन, अब देउबाजीलाई पनि पक्राउ गरेर यसो सुनपानी छर्किनु पर्यो नि त। यसभन्दा अगाडि यस्तै क्रियाकलाप त भएका छन् नि त, होइन? प्रमाणहरू नभएको कारणले
9: किनकि तब हामीले यति हल्का गरी पनि गर्नु हुँदैन। जो मान्छेलाई कसैलाई बदनाम गर्नु छ अनि पक्रिने हल्ला गर्ने, 7 महिना 5 महिना नपक्रिने अनि त्यस पछाडि फेरि यसो पक्रिने अनि गैर कानूनी पक्राउ गर्ने अनि फेरि उल्टै त्यो त्यसको दोष पनि अनि सम्बन्धित व्यक्तिलाई उसुन पानी छर्क्यो भनेर त्यो भाष्यमा त्यो लगाउने कुरा हुँदैन नि। जस्तो केन्जी र मैले बोल्दैछौ, हामीलाई पक्रिने अनि कुनै आधार कानून केही छैन अनि लु फेरि देख्यौ पावर प्रयोग गर्यो, खेमले पत्रकारिताको पावर प्रयोग गर्यो, निमले राजनीतिक दलको पावर प्रयोग गर्यो भने जस्तो गरेर उल्टै उनीहरूलाई नै अपमान गर्ने, उनीहरूलाई नै बदनाम पनि गर्ने जुन राज्यको षड्यन्त्र भइराखेको छ, अस्ति प्रेसका गेटहरूमा गाडी राखे जस्तो, त्यस्तो काम गर्नु हुँदैन भन्ने लाग्छ। यदि राज्यले यस्तो काम गर्दै गयो भने लोकप्रियता जसरी दिनानुदिन ह्रास हुँदैछ, त्यसै गरी हिजो लोकप्रियताको जगमा बस्यो बनेको सरकार दिनानुदिन लोकप्रियता भन्ने शब्द चाहिँ उहाँहरूको नाम उपनाम चाहिँ गर्दै जाँदैछ, त्यो नगर्दा राम्रो हुन्छ भन्ने लाग्छ।
3: सरकार आज कुन बाटोमा छ? सरकार सही बाटोमा छ, सही ड्राइभमा छ सरकार आज? मालिन
9: सरकार बाटो पत्ता लगाइरहेको छैन भन्ने मेरो चाहिँ एक शब्दमा निष्कर्ष भन्नुहुन्छ भने सरकारले झिलिमिली अरू झिलिमिली देखेर आयो, आइसकेपछि कुन कुन बाटो जाँदा जनतामा पुगिन्छ भने जनतामा जाने बाटो हेरेको छैन।
3: तपाईँहरूले बिछाइदिएका काँडाहरू पन्छ्याउन गाह्रो छ सरकारलाई, होइन?
9: हामीले के बिछाएको छ र त विधिको शासन कायम गराएको भने विगतमा तपाईँलाई राज्यमा चाहिँ बहुदलीय संसदीय व्यवस्थामा शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ, कार्यपालिका र न्यायपालिका व्यवस्थापिका एक अर्कामा समान छन्, एक अर्कामा सन्तुलन र नियन्त्रणको सिद्धान्तमा छन्, राज्य चाहिँ बहुदलीय संसदीय लोकतन्त्रमा कुनै पनि कार्यकारी अधिकार चाहिँ बेलगाम नहोस् भनेर लगाम लगाउने व्यवस्था छ र त्यसमा कुनै पनि निकाय बेलगाम न्यायपालिकालाई महाभियोग लगाउन सकिन्छ, संसद भङ्ग गर्न सकिन्छ, कार्यपालिकामा अविश्वास राख्न सकिन्छ। यसरी शक्तिसँग पृथकीकरण र शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्त कायम गर्दा यदि कसैलाई अराजक हुनलाई न्यायपालिकाले रोक्यो भने, अराजक हुँदाखेरि संसदले प्रश्न सोध्यो भने, यसलाई काँडा भन्न थालियो भने त हामीले खोजेको राज्य व्यवस्था त 2007 सालभन्दा अगाडिको जति बेला कानून पनि थिएन, मन्त्री परिषद पनि थिएन, विभाग पनि थिएन, अदालत पनि थिएन, त्यस्तै हो र त्यस्तो त होइन होला। त्यसैले अहिले प्रधानमन्त्री पनि होइन, प्रधानमन्त्रीको सल्लाहकारले चलाइराखेको देशमा त्यति बेला पनि राणाहरूका राजाहरूका राजाको सल्लाहकार राणा हुन्थ्यो, राणाका सल्लाहकार परिवार हुन्थ्यो जसलाई हामीले जानिया शासन भन्थ्यौ। अहिले पनि ठ्याक्कै त्यसैको झल्को दिने गरीको गतिविधि गर्न खोज्या हो भने त मलाई लाग्छ तपाईँले र मैले मात्रै मन नपराएर हुँदैन, त्यसैभरिकाले सबैले मन नपराएको हुन सक्छ।
3: अब जाँदा जाँदै गगन थापा र शेरबहादुर देउबा बीच भेट हुने कुरा पनि थियो, के छ यसमा गृह कार्य?
9: होइन, त्यसमा भेट होस् भन्ने मेरो कामना छ, भेट गराउने कुरामा म पनि साथीहरूले भन्नुभएको छ लौ न भेट गराउनु पर्यो, भेट गर्दा राम्रो हुन्छ भन्नुभएको छ, हामीले पनि प्रयास गरिराखेका छौँ। तर त्योभन्दा ठूलो कुरा के भने गगन थापाका लागि शेरबहादुर देउबा उहाँले बारम्बार भन्नुभएको छ, मेरो पिता तुल्य सभापति भन्नुभएको छ, संयोगले नियतिले अथवा चाहिँ दुर्घटनाले हामीलाई टाढा पुर्याए पनि उहाँ सरासर जानुभयो भने त्यहाँ न गेटमा रोकिनुहुन्छ न शेरबहादुर देउबाले उहाँलाई अनिच्छा व्यक्त गर्नुहुन्छ, उहाँले सजिलै भेट्न पाउने अवस्था हुँदा साइट हेर्नुपर्ने, समय लिनुपर्ने, त्यस्तो
3: होइन। अब शेरबहादुर देउबाजीले सानै घर भेट्दा पनि बिग्रन त बिग्रिन्न नि, होइन? एउटा पक्षले अब राजनीतिमा सानो ठुलो भन्ने त हुँदैन,
9: होइन? बाउछोराको झगडा पर्यो अनि बाउलाई घरबाट निकालियो, आश्रममा राखियो भने आश्रमबाट गएर बाउले छोरालाई मूल घरमा भेट्ने, बिल्डिङमा भेट्ने हो कि छोराले गएर बुवा, त्यो दिन त्यस्तै भइहाल्यो, गडबड भयो, मलाई माफ गर्नु होला भने आश्रममा गएर फकाएर ल्याएर चाहिँ घरमा ल्याउने हो।
3: आफूलाई चाहिँ आश्रममा बसेको महसुस
9: तपाईँले गरे तर शेरबहादुर देउबाको राजनीतिक घर त सानैपा होला नि त, होइन? र राजनीतिक घर सानैपा हो,
3: जस आफूलाई आश्रममा बसेको अनुभूति भएको रहेछ तपाईँहरूलाई,
9: होइन? त बाहिरै हुनुहुन्छ त, सम्पूर्ण कार्यालय खोलेर बस्नु परेको छ, होइन? त्यो त स्वाभाविक हो नि। त्यसैले के गर्नु पर्यो भने हिजो जसरी पितालाई पिता वृद्ध भएका बुवा आमालाई घरबाट निकालियो, अब निकाल्ने छोरालाई महसुस भयो अब गल्ती पो गएछ भने गएर माफी माग्ने होला, सम्झाइ बुझाइ गर्ने होला, अनि मूल घरमा जाने नजाने अनि कुरा हुन्छ होला नि त, त्यसरी जानु उपयुक्त हुन्छ।
3: हस् यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: हस् धन्यवाद खेमजी, र सम्पूर्ण श्रोतालाई पनि बिहान यो कुरा सुनिदिनु भएकोमा हार्दिक धन्यवाद।
3: हस्वाजी, नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री मिन विश्वकर्मा, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
10: भनिन्छ नि
11: सरा, किन बोलाएको मलाई?
12: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
11: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू:
14: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
14: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
14: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846651123 र 9806061052।
10: रेडियो आदि खुला 105.4।
15: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, पीस होम इन्टरनेट।
3: यतिकै हाम्रो बेसमा कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: हजुर नमस्कार।
3: होइन, राजनीतिक दलको महाधिवेशन नियमित गर्ने संवैधानिक प्रावधान विपरीत नियमित अधिवेशन रोक्न देउबा पक्षले फेरि रिट लगाएर सर्वोच्च अदालत जानु भएको रहेछ, तर सर्वोच्च अदालतले फिर्ता पठाइदियो, अबको प्रक्रिया के हुन्छ?
16: यस्तो हुन्छ, सामान्यतया हामीले रिट दर्ता गर्न जाँदाखेरि राजनीतिक दल गठन, दर्ता, आधिकारिकता, दल त्याग वा दल सम्बन्धी कानूनी व्यवस्था, निर्वाचन आयोगको निर्णय विरूद्धमा चाहिँ संविधान र कानून प्रतिकूल भएका निर्णय रहेछन् भने चाहिँ रिट दर्ता गरेको परम्परा हामीले देखेका छौं। तर यो पहिलोपल्ट देखियो कि राजनैतिक दल आफै नै नेताहरूले चाहिँ आफ्नै राजनैतिक दलको महाधिवेशन रोकिपाऊ भन्ने निवेदन लिएर गएको अवस्था देखियो, र यो निवेदन दर्ता नभएर तत्काल रोकिएको अवस्था छ। र रोकिएको अवस्थामा अब उक्त
3: अदालतले फिर्ता पठाइदियो, अबको प्रक्रिया के हुन्छ?
16: यस्तो हुन्छ, सामान्यतया हामीले रिट दर्ता गर्न जाँदाखेरि राजनीतिक दल गठन, दर्ता, आधिकारिकता, दल त्याग वा दल

0: अध्ययन गर्ने भनेर पिता लिइरहेको अवस्था रह्यो। यसमा सामान्यता के देखिन्छ भने निर्वाचन आयोगले गरेको निर्णय उप संवैधानिक इजलास भन्दा बाहिरको पूर्ण इजलासले चाहिँ उक्त निर्णयलाई पुनर्वलोकनको अनुमति दिइसकेपछि उक्त निर्णय बमोजिम अब के निर्णय आउँछ भन्ने कुरा आधिकारिक हुन बाँकी रह्यो। तर महाधिवेशनको प्रक्रिया चाहिँ 2078 साल मंगसिर 24 गतेमा भएको अघिल्लो हुँदाखेरि 83 मंगसिर 23 गते भित्रमा महाधिवेशन भइसक्नुपर्छ संविधान त। त्यसो हुँदाखेरि त्यो महाधिवेशन रोक्नका लागि तयार गरेको रिट निवेदन बमोजिम रिट रोक्ने हो भने कांग्रेसको आधिकारिकतामा प्रश्न आउँछ हेर्नु। त्यसो हुँदाखेरि कांग्रेसको आधिकारिकता पनि समाप्त हुन सक्छ समयमा सुनवाई भएन भने रिट निवेदनको निर्णय भएन भने। त्यसो हुँदाखेरि यो निर्णय प्रक्रियामा अब कांग्रेसको रिट दर्ता भएन भने पनि कांग्रेसको इतर समूहले यदि उक्त रिट निवेदनको अतिरिक्त पनि पुनरावलोकनको निष्ठा भएको निवेदन उप अर्को छुट्टै निवेदन त्यसलाई चाहिँ हामी चाहिँ अन्तर्कालीन आदेश भन्छौँ अन्तर्कालीन आदेशको निवेदन लिएर त्यहाँ निवेदन दर्ता गर्न पनि सक्छ। जुन चाहिँ रिट छुट्टै रिट होइन त्यो चाहिँ अति जुन पुनरावलोकन भएको थियो पुनरावलोकन निष्ठा भएको रिटमा चाहिँ निवेदनमा चाहिँ थप अर्को निवेदन राख्न सकिन्छ र सो निवेदनले पनि के भन्न सक्छ कानून त है मैले कानून त के भन्न सक्छ भने महाधिवेशनको लागि परेको रिटको पूर्ण सुनवाई नभएको अवस्थासम्मको लागि अर्को महाधिवेशन नगर्नु भने अन्तर्गत आदेश अदालतले दियो भने र 2083 मंगसिर 23 गतेसम्ममा कांग्रेसको आधिकारिकताको सम्बन्धमा अर्थात् महाधिवेशन विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा सर्वोच्चबाट निर्णय हुन सकेन भने थप छ महिनासम्म चाहिँ संविधानको धारा 269 चाहिँ थप्न दिने अवस्था रह्यो। सो अवस्थामा पनि यदि कांग्रेसको महाधिवेशन हुन सकेन भने निर्वाचन आयोगले कांग्रेसको आधिकारिकतालाई समाप्त पार्न सक्छ र यो गम्भीर अवस्थामा देउबा पक्षले देउबा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले आफ्नै कांग्रेसको आधिकारिकता समाप्त पार्ने योजना सहित कांग्रेसलाई नै तहस नहस पार्ने गरी लिएर जानुभएको हो वा राजनीतिक उद्देश्य के हो उहाँहरूभित्र पनि धेरै कानूनका ज्ञाता हुनुहुन्छ कानूनका जानकार हुनुहुन्छ रमेश लेखक हुनुहुन्छ त्यहाँ अब त्यहाँ धेरै व्यक्तिहरूको उपस्थिति देखिन्छ उहाँहरू कानूनको धेरै जानकार व्यक्ति हो र यस्तो अवस्थामा त्यो काम किन लगियो र त्यसले भोलिका दिनमा आउने समस्या के हुन्छ भन्ने कुरामा कांग्रेस किन सचेत भएन आफ्नो राजनीतिक अस्तित्व भएको पार्टी एउटालाई किन संकटमा लाँदैछ भन्ने कुरा चाहिँ गम्भीर हुनुपर्ने अवस्था
1: एउटा जस्तो पूरक मुद्दा दर्ता हुन सक्ने सम्भावना रह्यो अब होइन त्यसो भए त्यसको समय कति जति लाग्छ होइन यसको प्रक्रिया के हुन्छ त्यसो भए
0: पूरक भन्नाले मैले भन्न सकेको पूरक त्यसलाई पूरक भन्दैनौँ हामीले के भन्छौँ भने जुन महाधिवेशनको लागि आधिकारिकताको निर्णयमा निशा प्राप्त भयो
1: पुनरावलोकनका लागि त्यो चाहिँ अहिले पूर्ण इतिहासमा प्रवेश गरेको छ
0: त्यही मुद्दामा त्यो अहिले मुद्दामा पर्ने भयो त्यही मुद्दामा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अन्तर्कालीन आदेश अर्थात् यो निर्णय नभएसम्म मैले भन्न खोजेको चाहिँ विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा निशा प्राप्त भएको जुन पूर्ण इजलासको निर्णय छ त्यो निर्णय उप अन्तिम फैसला नभएसम्मको लागि महाधिवेशन रोकिपाउँ भनेर अन्तर्कालीन आदेशको निवेदन दायर गर्न सकिन्छ। त्यसमा के हुन्छ भन्नुहुन्छ भने त्यो निवेदन दायर गरेपछि पूरक पेशी चढ्छ र पूरक पेशी चढेर त्यो पनि तीनजनाकै इजलासबाट हेरिन्छ र तीनजनाको इजलासले उक्त निर्णय बमोजिम
1: जसले निष्ठा दियो उहाँहरूकै इजलासले हेर्छ कि नयाँ
0: हेर्दैन अब त्यो निष्ठा दिने न्यायाधीशले पनि हेर्न पाइएन र जो न्यायाधीशले सुरुमा मुद्दा जसले फैसला गर्नुभयो दुईजनाले उहाँहरू पाँचजना बाहेकको इजलासमा चढ्छ कहिलेकाहीँ त्यसलाई संयुक्त इजलासले पनि फैसला गरिदिन सक्छ एकल इजलासलाई पनि हाल्न सकिन्छ तर त्यो प्राविधिक रूपमा हेर्दाखेरि के हो भने तीनजना न्यायाधीशको इजलासमा पुगेको निर्णय चाहिँ निवेदन तीनजनाकै न्यायाधीशबाट सुनवाई हुनुपर्छ संविधान कानून प्रक्रिया त्यो हो र इतर ती पाँचजना इतरका न्यायाधीशले त्यो निवेदन हेरिसके पछाडि फेरि ती तीनजना जसले अन्तर्गत न्यायाधीश दिनुहुन्छ वा दिनुहुन्न उहाँहरूलाई पनि के गरिन्छ भन्दाखेरि मुद्दाको सुनवाई गर्नबाट उहाँहरूलाई वञ्चित गर्नुपर्ने हुन्छ बाहिर इतर समूह रहनुपर्ने हुन्छ किनभने उहाँहरूको पनि के भयो त भन्दाखेरि अन्तर्गत आदेश दिने वा नदिनेमा आफ्नो स्वार्थ जोडिएको भनेर कानूनले मान्छ र जम्मा त्यसो हुँदाखेरि छजना र दुईजना आठजना न्यायाधीशले के गर्न पाउनुहुन्न भन्दाखेरि उक्त पूर्ण इजलासको सुनवाई गर्न पाउनुहुन्न र यसले गर्दा के हुन्छ भन्दा यदि काङ्ग्रेसको उक्त अन्तर्गत आदेश माग गरेको बुझ्ने माग भयो भने जम्मा आठजना न्यायाधीशले मुद्दा हेर्न नपाउने हुनुभयो र त्यसो हुँदाखेरि 78 सालको महाधिवेशनपछि 83 सालमा हुनुपर्ने नियमित महाधिवेशन मंसिर 23 गते भित्रमा भएन र 6 महिना थप्दाखेरि 2084 साल वैशाख 22 गतेसम्म पनि हुन सकेन भने किन सकेन भन्ने फेरि निवेदन गरेँ मैले किनभने आठजनाले हेर्न मिल्दैन घोडा हान्नुपर्छ पटक पटक त्यही न्यायाधीश एकजना दुईजना आउन सक्नुहुन्छ त्यसो हुँदाखेरि त्यो मुद्दा हेर्न नहुने कारणले गर्दाखेरि नमिल्ने कारणले गर्दा 2084 साल वैशाख 22 गतेसम्म पनि सुनवाई हुन सकेन भने काङ्ग्रेसको आधिकारिकतामा प्रश्न आउँछ र अहिले नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले काङ्ग्रेसको आधिकारिकता समाप्त पार्ने उद्देश्य लिएर संविधान नपढिकन संविधानको धारा 269 को दफा 4 को संवैधानिक प्रावधान के छ प्रत्येक पाँच

0: वर्षमा दलले चाहिँ आफ्नो महाधिवेशन गर्नुपर्छ र त्यसको लागि थप समय थप्न सकिन्छ भन्ने स्पष्ट संवैधानिक व्यवस्थालाई प्रत्यक्ष असर पर्ने गरी काँग्रेसको आधिकारिकतामा नै प्रश्न चिन्ह खडा गर्ने गरी किन जाँदै हुनुहुन्छ भन्ने कुरा एउटा गम्भीर प्रश्न सिर्जना भएर आएको चाहिँ म महसुस गर्छु।
1: अब एउटा कुरा मुद्दा चलिरहँदा महाधिवेशन सकिन्छ वा चाहिँ रोकिन्छ वा के हुन्छ यो महाधिवेशनको प्रक्रिया चाहिँ के हुन्छ त्यसो भए?
0: अहिले अन्तर्कालीन आदेश जारी भएन भने अन्तर्कालीन आदेश जारी भएन वा छुट्टै रिट निवेदन दर्ता गरेर त्यो अन्तरिम आदेश पनि जारी भएर महाधिवेशन रोक्नका लागि भने चाहिँ नियमित रूपमा हुने महाधिवेशन नियमित रूपमा चल्छ। किनभने हिजो जतिखेर संयुक्त इजलासले फैसला गर्नुभन्दा अगाडि एकल इजलासबाट यो रिटको सुनवाई अघि बढेको त्यतिखेर चाहिँ अन्तरिम आदेश प्राप्त भएको थिएन। अन्तरिम आदेश प्राप्त नहुनु भनेको चाहिँ के हो भन्दाखेरि काँग्रेसको महाधिवेशन विश्व महाधिवेशनको सम्बन्धमा निर्वाचन आयोगले दिएको निर्णय चाहिँ निर्वाचन आयोग दिएको निर्णय चाहिँ अदालतले तत्काल रोक्नुपर्ने अवस्था नदेखिकन रिट मात्रै नियमित राखेको हुँदाखेरि अब त्यहाँभन्दा पछिल्ला जुन प्रक्रियाहरू जुन काँग्रेसका दलीय रूपमा ती दलीय रूपमा हुने कार्यक्रमलाई चाहिँ अदालतले अर्थात् सर्वोच्च अदालतले नै संविधान र कानून बनाउनु चाहिँ रोक्नु पर्दैन, आफ्नो प्रक्रिया तिमीहरू गर्दै जाओ, हामी निर्णय गर्छौँ भनेर निर्णय दिएको र त्यही निर्णयमाथि पुनर्वलोकन भएको हुँदाखेरि अब यो अन्तर्कालीन आदेश प्राप्त भएन वा रिट दर्ता भएन वा अन्तरिम आदेश प्राप्त भएन भने ती अवस्थामा के हुन्छ भन्दा नियमित महाधिवेशन नियमित रूपमा चलेर जान्छ, यसलाई रोक्ने कुनै कानूनी र संवैधानिक असर रहेको देखिँदैन।
1: अब भन्दै गर्दाखेरि जस्तो अहिलेको अवस्थामा अब त्यो रिट निवेदन त अहिले दर्ता भएन, त्यसमा अन्तर्कालीन आदेश हुन सक्छ अर्थात यही मुद्दामा भनेर यहाँले भनिरहँदाखेरि त्यो अन्तर्कालीन आदेश भयो भने त सबै कुराहरू समाप्त हुन्छ होइन, त्यो सबै प्रक्रियाहरू पनि चल्दैन।
0: हो अन्तर्कालीन आदेश भयो भने चाहिँ ती सबै कुराहरू रोकिन्छन्।
1: कति समयसम्म चल्न सक्छ यो मुद्दा चाहिँ त्यसो भए?
0: यो मुद्दा भनेको तपाईँको के हुन्छ भने यसको निश्चितै हुन्छ, बेसी त चल्ला एक महिनामा पन्ध्र पन्ध्र दिनमा चल्ला, तर ती जुन आठजना मान्य न्यायाधीशहरू भोलि मुद्दा हेर्न नमिल्नेमा हुनुहुन्छ उहाँहरूको इजलासमा पर्यो भने त मुद्दा सुनवाई गर्न मिल्दैन,
1: गोला प्रथा हुन्छ, त्यसै रुमलिरहन्छ, त्यसो भए
0: रुमलिरहन्छ, यो दुई वर्ष पनि जान सक्छ, छ महिना पनि हुन सक्छ, तीन वर्ष पनि पुग्छ। त्यसो हुँदाखेरि यदि 2084 साल वैशाख 23 गतेभित्रमा यो मुद्दाको फैसला भएन भने महाधिवेशन रोकियो, महाधिवेशन रोकिनु भनेको काँग्रेसको आधिकारिकतामाथि संविधानको धारा 269 को उपधारा 4 बमोजिम चाहिँ स्पष्ट रूपमा खण्ड खले गरेको व्यवस्थाले के गर्छ भन्दा काँग्रेसको आधिकारिकतालाई नै निर्वाचन आयोगले समाप्त पार्ने गरी निर्णय गर्न पनि सक्छ, त्यो संवैधानिक प्रावधान हो।
1: ए भनेपछि अब यो संस्थापन इतर पक्षको कुरालाई लिने हो भने कंग्रेसै नरहने स्थिति पनि आउन सक्छ होइन, यसलाई चाहिँ बेलैमा सचेत भइएन भने
0: अब हाम्रो अदालत न्यायपालिका दलीय रूपमा अहिले भागभण्डा भएको अवस्थामा भोलि कुन न्यायाधीश कहाँ पर्छ भन्ने एउटा पाटो रहला, भोलि दिन सक्ने अवस्था ती आकलन नगरिकन दिन सक्ने अवस्था पनि आयो, हामी नबोलौँ अहिले, र त्यो अवस्था देखियो भने चाहिँ भोलि के हुन्छ भन्दाखेरि काँग्रेसको आधिकारिकता नै समाप्त हुने खेल यो खेलेको हो कि भन्ने पनि एउटा आशंका गर्ने चाहिँ अवस्था रहन्छ।
1: ए भनेपछि अब कंग्रेसको अहिलेको यो विवाद जुन छ, यो विवाद चाहिँ अब सर्वोच्चको ढोकासम्म पुगिसकेका छ, सर्वोच्चको पुनरावलोकन अर्थात चाहिँ पूर्ण इजलासको यो मुद्दा चाहिँ कतिसम्म जान सक्छ भन्ने केही हुन्छ, यसको पनि टाइम फ्रेम हुन्छ?
0: होइन, यस्तो हुन्छ, पूर्ण इजलासको सुनवाईको टाइम फ्रेम भनेको मैले अघि पनि भने, अब यसलाई चाहिँ के हुन्छ भने सामान्यतया 30 दिनको म्याद प्राप्त गरेपछि इतर समूहले दायर गरेको रिटको पुनरावलोकन निशा भएपछि त्यसको म्याद मूल समूहलाई जान्छ, गगन थापा समूहलाई जान्छ, र गगन थापा समूहले 30 दिन म्याद प्राप्त गरेको 30 दिनभित्र अदालतमा हाजिर हुन जानुपर्छ, हाजिर भए पछाडि दुवै पक्षको तारिख मिलान हुन्छ, दुवैलाई संयुक्त एउटा तारिख दिइन्छ र त्यो तारिख पछाडि पेसी जान्छ। हेर्नुहोस्, अब त्यो पेसीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ पर्यो भने 2 महिनामै फैसला पनि हुन सक्ने भयो, तर मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ परेन र पटक पटक गोला हान्दाखेरि चाहिँ 5 जना वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेका 3 जना गर्दा 8 जना न्यायाधीशको इजलासमा नै 1 जना परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा 2 वर्ष 3 वर्ष पनि लम्बिन सक्छ, यसको चाहिँ कुनै पनि निश्चित हामी व्यक्त गर्न सक्दैनौँ।
1: भनेपछि काँग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठूलो जडसम्म पुग्यो होइन, त्यसो भए
0: एकदम ठूलो जड छ भने अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 देखिबाट लिएर तपाईँको 270 सम्मको अब 71 सम्मको अवस्था, 71 को संविधानको धारा 271 को उपधारा 2 ले के भन्छ भन्नुहुन्छ भने 269 बमोजिम 4 बमोजिम महाधिवेशन गर्नुपर्ने राजनैतिक दलले समयमा राजनैतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनैतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
1: होइन, अब कंग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएन भने चाहिँ
0: निवेदन लिएर गएन भने इतर पक्ष निवेदन लिएर गएन, अन्तरिम आदेश पनि अन्तरिम आदेश सरी अन्तरिम आदेश मागेर निवेदन पनि लिएर गएन र अन्तर्गत न्यायालयसँग निवेदन पनि दिएन भने त नियमित महाधिवेशन नियमित समयमा हुन कसरी रोक्न सक्छ? नियमित अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन काङ्ग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, काङ्ग्रेस भनेको शेरबहादुर दुवा पनि होइन, यो एउटा अभिचिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो। र यो राजनीतिक दलको अस्तित्व कायम राख्नका लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनर्वको निष्ठा प्राप्त गरे पछाडि पुनर्वको सुनवाई हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि काङ्ग्रेसको काङ्ग्रेसको अधिकारितामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गर भनेर आदेश गर्न सक्छ अदालतले, तर काङ्ग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने जो निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्गत आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको छ महिना अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले। त्यतिखेर काङ्ग्रेस त विघटन भएर गएन, काङ्ग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो, त्यो चाहिँ काङ्ग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ हित दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वको निष्ठा भएको मुद्दामा चाहिँ लिएर अन्तर्गत आदेश पनि माग गरिएन भने चाहिँ काङ्ग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
1: हस्, यहाँको महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील सापकोटाजी।
0: हजुर नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार एवं अधिवक्ता सुशील सापकोटा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसे पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864501।
8: रेडियो आदिखोला 105.4
9: पट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न, नेकपा एमालेको कारणले जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न, पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो। कार्यदलले सुझावहरू पनि संकलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ। प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव, त्यसको सदस्य सचिव को रूपमा महासचिवले प्रतिवेदन पार गर्नुभयो, संयोजकलाई प्रतिवेदन दिनुभयो, संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ, कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ, सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ।
1: तर अहिले सबै पार्टी पंक्तिबाट नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ ससम्मान भन्ने खालको आवाजहरू उठाएको छ है त पार्टीभित्र।
9: होइन, पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन, यद्यपि मैले प्रतिवेदन त पढेको छैन। अध्यक्ष हट्नुपर्छ भन्ने छैन, पार्टीलाई पुनर्जागरण गर्न, पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु। तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन। कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ, त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौं र केन्द्रीय कमिटीमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौं। त अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा केन्द्रित छैन।
1: तपाईँ त प्रचार विभाग प्रमुख हो, तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू होइन?
9: हजुर,
1: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त नेकपा एमाले? यति लोकप्रिय पार्टी आज अविगत हेर्नुहोस् त धेरै बल्याङ खाइयो नि त होइन निर्वाचनमा?
9: होइन, एउटा निर्वाचनमा हामी पराजय भोग्न बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौं। एउटा कुरा सत्य के हो भन्दाखेरि यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो, हाम्रो जनमत घटेको हो, घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौं, रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौ भन्ने संकल्पका साथ हामी अगाडि बढेका छौं। र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन, निरन्तर गतिशील पार्टी हो। यसले आफ्ना जीवनका 77 वर्षहरू 77 पहेलीहरू पार गरेर आएको पार्टी हो। त्यसले गर्दा यस्ता उतार चढ़ावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ, विभाजन, एकीकरण र विभिन्न प्रकारका संकटहरू, प्रतिबन्धहरू लाग्दै र संघर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गर्यौं, बढ्ता सीट जित्यौं भन्ने बित्तिकै हौसी हाल्ने पार्टी होइन। यसमा हामी आत्तिएका पनि छैनौ र हामी कुनै हौसिने र आत्तिने कुरामा छैनौ। हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौं, पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौं।
1: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ, धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ, पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको लोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पंक्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
9: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले, नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिँदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नुभएको प्रसंग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यो कुनै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन, नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौं, विधान महाधिवेशन गरेका छौं गत वर्षको भदौमा, विधान महाधिवेशन गरेको यो भदौको 22 गते वर्षदिन पूरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ। केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ। खेमजी,
1: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प नखोज्दा हुन्छ भन्ने हो?
9: होइन, केपी ओली हटाउनु पर्छ भनेर कुनै प्रतिवेदनमा उल्लेख भएर आएको मैले बुझेको छैन।
1: सचिवालय बैठकमा त व्यापक रूपमा छलफल भयो नि त त्यो बेला,
9: होइन? सचिवालयको बैठकमा पनि मैले सुनेको, म त सचिवालयको सदस्य होइन, मैले सुने अनुसार पार्टीलाई पार्टीले निर्वाचनमा धक्का खाइसकेपछि अब पार्टी कसरी अगाडि बढ्ने, निर्वाचनको समग्र समीक्षा गरौं, आजको यही अवस्थाबाट हामी अब अगाडि बढ्न सक्दैनौं, पार्टीलाई सम्पूर्ण हिसाबले सुदृढ गर्न, रूपान्तरण गर्न, एकताबद्ध गर्नका लागि पुनर्गठनको कार्ययोजना अनुरूप अगाडि बढौं भनेर कार्यदल बनाएको थियो सचिवालयले, त्यति मात्रै कुरा गरेको हो। त्यहाँ अध्यक्ष हटाउने बारेमा सचिवालयमा कुनै छलफल भएको मैले त्यस्तो बुझेको छैन।
1: सरकार यतिखेर बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, अहिलेको कार्यशैलीलाई कसरी हेरिरहेको छ एमाले?
9: सरकारको कार्यशैली अत्यन्तै अलोकतान्त्रिक, निरंकुश र फाँसीवादको दिशातर्फ अग्रसर छ। जनताका ज्वलन्त मुद्दाबाट सरकार विमुख छ, जनताका चासोहरूसँग सरकार विमुख छ, मुलुकको राष्ट्रियताका विषयमा संवेदनशील छैन, कूटनीतिक मर्यादालाई ख्याल गरेको छैन, भूराजनीतिक अवस्थामा सुक्दै गइरहेको छ सरकार। त्यसले गर्दा सरकार दिनानुदिन जनताको सपना, जनताको सोच, जनताको आकांक्षाका विरूद्धमा, लोकतन्त्रका विरूद्धमा सरकारका गतिविधिहरू उद्धत भइरहेका छन्। यसलाई हामीले निकै गम्भीरतापूर्वक हेरिरहेका छौं र सरकारलाई खबरदारी गर्दै आइरहेका छौं।
1: होइन, अब अहिलेको अवस्थाले चाहिँ सरकारले जुन किसिमको सुशासनको नारा बोकेको छ, होइन, अब पाँच वर्षभित्र किनभने देशलाई एउटा गतिमा पुर्याउने, हिजो 30-35 वर्षदेखि झगडिएर रहेको व्यवस्थालाई चाहिँ अलिकति परिष्कृत ढंगले अगाडि बढ़ाउने भन्ने उहाँहरूको चाहिँ जुन हुटुटी छ, यसमा तपाईँहरूको साथ समर्थन हुनु पर्दैन भने?
9: त्यो हुटुटी त मैले देखिनँ। हिजो उहाँहरूले तपाईँले भनेकै नारा लगाएर जनताको मत लिनका लागि त्यसलाई औजार बनाउनुभयो, जनताको सपना र जनताको आकांक्षालाई, असन्तुष्टिलाई औजार बनाएर जनमत लिन सक्नुभयो। तर दुई कम दुई तिहाई बहुमत प्राप्त गरेको सरकारमा जुन हुटुटी देखिनु पर्थ्यो, काममा जुन गति देखिनु पर्थ्यो, जुन परिणाम देखिनु पर्थ्यो, त्यो त्यसको कुनै लक्षण, त्यसको कुनै संकेत देखिएन। यो खाली खाली उहाँहरूले पपुलिजमको नारा उकल्नुभयो, जनताको असन्तुष्टिमा खेल्नुभयो र जनताको अपेक्षा अनुरूप कुनै कामले गति लिएन र त्यो बाटोतर्फै अगाडि जानुभएको छैन। उहाँहरू त यो दुई तिहाईको सरकार स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको मैले देखिरहेको छु।
1: होइन, तर अब जनताको आशा भरोसा त छ नि त, होइन, यो सरकारप्रति अहिले?
9: अब जुन आशाले जनताले मतदान गरे, जे कारणले जुन अवस्थामा जनताले मतदान गरे, तर जनताको अपेक्षाका विपरीत यो सरकार निरन्तर अगाडि बढ़िरहेको छ। त्यसैले मैले यो शब्दावली प्रयोग गरेको हुँ कि स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको छ सरकारले।
1: हस्, निरज आचार्यजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: खेमजी र रेडियो नेटवर्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: उहाँ नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्य, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
5: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयं जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधिखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ च्याम्पियनशीप प्रतियोगिता सम्पन्न। विकास सबैपना बने ओभरअल च्याम्पियन। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयद्वारा दूधमा प्रति लिटर 5 रूपियाँ अनुदान। पशुपालन तथा उत्पादन परिवर्धनका कार्यक्रम अन्तर्गत 1,28,00,000 भन्दा धेरै अनुदान। र स्याङ्जा सदरमुकाममा स्याङ्जा सिनाउने 3D लाइट बोर्ड जडान। बलियो युवा बलियो समाज भन्ने नाराका साथ स्याङ्जाको वालिङमा आयोजित पहिलो जिल्ला स्तरीय पावर लिफ्टिङ च्याम्पियनशीप प्रतियोगिता शनिबार सम्पन्न भएको छ। वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा वालिङ सिटी हल भूपुटोलमा आयोजित प्रतियोगितामा पुरूषतर्फ विकास गुरूङ र महिलातर्फ विपना रसाईले सर्वोत्कृष्ट ठहरिँदै ग्राण्ड ओभरअल च्याम्पियन बनेका छन्। स्क्वाट, बेन्च प्रेस र डेड लिफ्ट गरी 3 विधामा गराइएको प्रतिस्पर्धामा पुरूष 80 केजी भन्दा कम तौल समूहमा कुल 315.3 केजी भार उचाल्दै प्रथम भएका विकास गुरूङ पुरूषतर्फको ग्राण्ड ओभरअल च्याम्पियन बन्न सफल हुनुभयो। सोही समूहमा 297.2 केजी भारका साथ राजन गुरूङ द्वितीय र 288.3 केजी भार उचालेर भीम नारायण बराल तृतीय हुनुभयो। यसै गरी महिला खुल्ला तौल समूहमा कुल 243.7 केजी भार उचाल्दै प्रथम स्थान हासिल गरेकी विपना साईले महिलातर्फको ग्राण्ड ओभरअल च्याम्पियन बन्नुभयो। महिलातर्फ 173.9 केजी भारका साथ करूणा श्रेष्ठ द्वितीय र 170.8 केजी भार उचाल्दै मौसमी राणा तृतीय स्थानमा हुनुभएको छ। पुरूष 80 केजी भन्दा कम तौल समूहमा 310.9 केजी भारका साथ जिब्राना प्रथम, 306.6 केजी भारका साथ दर्विन गुरूङ द्वितीय र 254 केजी भारका साथ नवीन गुरूङ तृतीय हुनुभयो। त्यस्तै पुरूष 80 केजी भन्दा माथिको तौल समूहमा 290.1 केजी भार उचालेर कोशिश परियार प्रथम, 271.5 केजी भारका साथ मनबहादुर थापा द्वितीय र 233.6 केजी भारका साथ अमर सारू तृतीय हुन सफल हुनुभयो। विभिन्न विधा तथा समूहमा उत्कृष्ट हुने खेलाड़ीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाड़ीले ₹20,000, द्वितीयले ₹10,000 र तृतीय स्थान हासिल गर्ने खेलाड़ीले ₹5,000 नगद पुरस्कार प्राप्त गरेका छन्। ओभरअल च्याम्पियन बनेका विकास र विपनालाई विशेष ट्रफी र अवार्ड प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवत प्रकाश मल्लले खेलाड़ीहरूलाई पूर्ण रूपमा सुरक्षित भएर आफ्नो कौशल प्रदर्शन गर्न अनुरोध गर्नुभयो। पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताको निरन्तरताको कामना गर्दै उहाँले यस खेलकुद कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न र आफ्नो क्षमता देखाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। यसै कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले वालिङमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य मोहन प्रसाद लगायतले बोल्नु भएको थियो। आयोजक संस्थाका अध्यक्ष जगत राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव डन्जो पंगेलीले गर्नुभएको थियो। पावरलिफ्टिङ खेलप्रति युवा तथा महिलाहरूको आकर्षण बढ़ाउन स्थानीय प्रतिभावान खेलाड़ीको पहिचान र क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। युवाहरूमा बढ़दै गएको डिजिटल लत र अस्वस्थ जीवनशैलीलाई न्यूनीकरण गर्दै खेलकुद मार्फत अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न प्रतियोगिता सफल भएको आयोजकले जानकारी दिनुका साथै यस प्रतियोगिताले स्याङ्जामा पावरलिफ्टिङ खेलको संस्थागत विकासका लागि नयाँ आधार तयार गरेको आयोजकको विश्वास छ। स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर 5 रूपियाँका दरले अनुदान उपलब्ध गराइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारी मार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो। कार्यालयका अनुसार भिरकोट नगरपालिका एक स्थित भिरकोट दुग्ध उत्पादक सहकारी मार्फत संकलन भएको 1,26,029 लिटर दूधका लागि 6,30,145 रूपियाँ अनुदान दिएको छ। त्यस्तै चापाकोट नगरपालिका 5 क्वामी स्थित रत्नपुर साना किसान सहकारी मार्फत संकलन भएको 70,817 लिटर दूधका लागि 5 रूपियाँका दरले अनुदान उपलब्ध गराइएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनौट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैंसी पालनबाट उत्पादन गरेको दूधमा अनुदान दिएको कार्यालय प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सहकारीका दूध संकलन केन्द्र मार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान सहित पशुपालन तथा उत्पादन प्रवर्धनका विभिन्न कार्यक्रम अन्तर्गत कुल 1,28,67,200 रूपियाँ अनुदान वितरण गरेको जनाएको छ। वृहत्तर पशु विकास प्रवर्धन कार्यक्रम अन्तर्गत नयाँ खोर, तारबार, टाक्नो, बोका तथा यान्त्रिकरणका लागि विभिन्न समूह तथा सहकारीलाई अनुदान दिएको छ। कार्यालयका अनुसार कालीगण्डकी गाउँपालिका 1 र 2 रहेको कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई 8,46,739 रूपियाँ, भिरकोट नगरपालिका 2 बलामडाँडा शान्ति कृषि तथा पशु पंक्षी पालन कृषक समूहलाई 8,11,034 रूपियाँ, भिरकोट 3 बानेथोक देउराली बाख्रा पालन समूहलाई 8,88,924 रूपियाँ र फेदीखोला गाउँपालिका 4 छेलो हाल्ने महिला कृषक समूहलाई 8,42,231 रूपियाँ अनुदान दिएको छ। यस्तै कालीगण्डकी करिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन तथा प्रवर्धन कार्यक्रम अन्तर्गत गोठ तथा भकारु सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई 17,40,730 रूपियाँ र आमा बहुद्देश्य सहकारी संस्थालाई 17,62,441 रूपियाँ अनुदान उपलब्ध गराइएको कार्यालयले सुनाएको छ। व्यावसायिक ब्लक विकास कार्यक्रम अन्तर्गत हरिनाथ गाउँपालिका 4, 5, 6 र 7 लागि सूर्यमुखी बाख्रा पालन तथा कृषि समूहलाई 27,87,302 रूपियाँ अनुदान दिएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जा सदरमुकामको शहीद चोक सुन्तला चोकमा यात्री तथा आगन्तुकको सहजता र जिल्लाको पहिचान परिवर्तन गर्ने उद्देश्यले स्याङ्जा लेखिएको आकर्षक 3D लाइट बोर्ड जडान गरिएको छ। स्याङ्जा युथ क्लबका आयोजना तथा पुतली बजार नगरपालिकाको साझेदारी र सहयोगमा जडान गरिएको बोर्डको पुतली बजार नगर प्रमुख तुलसीराम रेग्मीले उद्घाटन गर्नुभएको थियो। सदरमुकाम प्रवेश गर्ने यात्री तथा पर्यटकका लागि स्याङ्जाको पहिचान थल्काउने दृश्यात्मक सिनारीका रूपमा बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। रातको समयमा समेत प्रष्ट देखिने गरी जडान गरिएको 3D लाइट बोर्डले सदरमुकामको सौन्दर्य बढ़ाउनका साथै सामाजिक सञ्जाल तथा तथा डिजिटल माध्यममा स्याङ्जाको पहिचान र आकर्षणलाई थप परिवर्तन गर्ने विश्वास गरिएको छ। बोर्ड शुभारम्भका क्रममा नगर प्रमुख रेग्मीले स्थानीय तह, युवा र समुदाय बीचको सहकार्यबाट सार्वजनिक महत्वका रचनात्मक काम गर्न सकिने उल्लेख गर्दै यस्ता सकारात्मक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले विकास भनेको केवल भौतिक पूर्वाधार निर्माण मात्र नभई शहरको पहिचान, सौन्दर्य, पर्यटन प्रवर्धन र नागरिकमा अपन्नताको भावना विकास गर्न पनि भएको बताउनु भएको छ। क्लबले नगरपालिका संघको साझेदारीमा सामाजिक, सांस्कृतिक तथा सार्वजनिक महत्वका विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि पनि क्लब र पुतली बजार नगरपालिकाको साझेदारीमा स्याङ्जा चोकमै सिम्बोलिक बोर्ड स्थापना गरिएको थियो। ती पहलहरूले सदरमुकामका महत्वपूर्ण स्थानलाई आकर्षक बनाउने मात्र नभई स्थानीय पहिचानलाई सार्वजनिक स्थान मार्फत स्थापित गर्ने प्रयासलाई समेत अघि बढ़ाएका छन्। क्लब र नगरपालिकाको यो सहकार्यले आगामी दिनमा पनि सदरमुकामको सौन्दर्यीकरण, पर्यटन प्रवर्धन र सार्वजनिक हितका थप रचनात्मक अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। डिजिटल सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 जिल्लामा 1778 थान राहदानी सेवाग्राहीको घर घरमा पुर्याइएको छ। हुलाक निर्देशनालय पोखराका अनुसार हुलाकले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजुङमा 60, नवलपुर, बर्दघाट, सुसापूर्वमा 500, तनहुमा 505, स्याङ्जामा 150, पर्वतमा 17 थान राहदानी घरमै पुर्याइएको हो। यस्तै बागलुङ जिल्लामा 101, म्याग्दीमा 97, मुस्ताङमा 6 र काशीमा 9 थान राहदानी घरमै लगिएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकाले वितरण नगरिएको जिल्ला हुलाक कार्यालयको खरिदार श्यामलाल थारूले बताउनुभयो। सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक र कर्मचारीलाई हेर्ने नजर नै बदलिएको हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्र प्रसाद पौडेलले बताउनुभयो। पश्चिम बागलुङको बुर्तीबाङमा आयोजित समीक्षामा पौडेलले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले सिम कार्ड र विश्वविद्यालयको प्रमाणपत्र पनि नागरिकको घर दैलोमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार डाक शुल्क, पार्सल बीमा र क्षतिपूर्ति लगायतका विषय कानून निर्माणपछि सहज हुनेछन्। सरकारी कुरियर सेवाबाट नागरिकलाई थप सेवा प्रवाह गर्ने विषयमा तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो। अब अन्तिममा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङमा प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ च्याम्पियनशीप प्रतियोगिता सम्पन्न, विकास र विपना बने ओभरअल च्याम्पियन। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालयद्वारा दूधमा प्रति लिटर 5 रूपियाँ अनुदान, पशुपालन तथा उत्पादन प्रवर्धनका कार्यक्रम अन्तर्गत 1,28,00,000 भन्दा धेरै अनुदान, र स्याङ्जा सदरमुकाममा स्याङ्जा चिनाउने 3D लाइट बोर्ड जडान। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई पनि प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 7 गति आइतबार तदनुसार सन् 2026 अगस्त 23 तारीक श्रावण शुक्ल पक्षको एकादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ आसमारीको काम बन्नाले उत्साह जाग्नेछ सानो प्रयत्नले ठूलो काम बन्नेछ सामाजिक काममा रुचि बढ्नेछ एउटै कामबाट दोहोरो लाभ मिल्नेछ विशेष योजनाहरू बन्नेछन् व्यवसायमा लाभ हुनेछ भाग्योन्नतिको समय छ रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ। वृष राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नु पर्ला परिस्थितिले कठोर निर्णय गराउन सक्छ कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने हुन सक्छ तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ श्रम परे पनि पछि फाइदा हुने काम गर्न सकिनेछ समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् मेहनतको उपलब्धि प्राप्त हुनेछ। मिथुन राशि हुनेहरूको लागि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ प्रियजनसँग रमाइलो फेरघाट हुनेछ परिवेश उल्लासमय रहनेछ व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ प्रियजनसँग फेरघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ गृहस्थ यात्रा रमाइलो रहनेछ आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। कर्कट राशि हुनेहरूको लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला सानो गल्तीले हर्जना तिराउन सक्छ परिस्थिति अलि संघर्षपूर्ण रहला नयाँ काममा लगानी गर्न केही समय पर्खदा राम्रो हुनेछ अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ बेसिरको निर्णयले समस्या निम्ति आउन सक्छ। सिंह राशि हुनेहरूको लागि अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ फाइदाको स्रोत पहिल्याउन सकिनेछ प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् सेवामूलक कामबाट धनलाभ हुनेछ स्वास्थ्य सबल रहनेछ पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ सन्तान वा अनुयायीले साथ दिनेछन्। कन्या राशि
कन्या राशि हुनेहरूको लागि व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयोगी सहयोग गर्न राम्ररी सोच विचार गर्नुहोला। नयाँ काम थाल्न केही समय पर्खन बुद्धिमानी हुनेछ। मेहनत गर्दा काम सम्पादन हुनेछ। साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोराएर प्रयत्न गर्दा पहिले रोकिएको काम समेत बन्न सक्छ। तुला राशि हुनेहरूको लागि परिस्थिति बस बिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थिति बारे राम्ररी अध्ययन गर्नुहोला। व्यापारमा बाधा पुग्नेछ भने अरूका लागि समय खर्चनु पर्ने देखिन्छ। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेको कमजोरीलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुनेछ। धनुराशि हुनेहरूको लागि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। मकर राशि हुनेहरूको लागि केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोराएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। तर खर्च बढ़नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आफूले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनकी आमदानी बढ़ने र उठ्नुपर्ने रकम हात लागि हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मेन राशि। मेन राशि हुनेहरूको लागि आजको दिनमा पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्त बाटो टाढिनु पर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि बढ़नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे फलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साकिनुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054115।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9842939399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
9: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
8: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
9: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
9: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

0: केवाईसी अपडेट हुनु पर्नेछ आदि।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्धेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: AMG Shreya custom timro yo naya hair cut ra color ta ekdamai fire cha ta kun international brand ko saran pugera aayo
1: thank you riya international hoina baba yo ta hamre waling ko manju beauty salon ko kamal ho ni
0: seriously waling ma esto wow looks dine salon cha ma ta chhakka pare
1: cha ni waling art jungle restaurant bhaykai bhavan ko pahilo tala ma tyaha ko botox ra nanoplasty treatment ta jhannai amazing cha mero kapal ta pahila kasto damage thiyo अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफ कोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडीज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले
1: लेडीज तथा जेन्ट्स का सलुन सम्बन्धी का तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
4: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856861143
0: क्या कस्तो सास बनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9465648622 र 9241447029
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटलको खुर लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
12: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856051।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाइङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
0: मोबाइल 9847918921 र 9862439399।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-91-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-64-41-6024।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुन चाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुन चाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अप्सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9460216629 र 9461868251।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7174-47।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन। फोन नम्बर 0364-12-183।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9815564496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा खै पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063 440594।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाथ्रीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 98-40-51-56-35 र 98-135-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउ काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नहीं नहीं अली हम लोग अनिमा 9 बजे छा
1: इस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको 5 घरे कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो
2: आदि खोला 105.4 सन्द 14 बजे सहमति पछि लघु वित्त पीड़ित को आन्दोलन स्थगित समस्या समाधान को लागि उच्च स्तरीय समिति गठन गरिने नेपालका 25 वटा म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने वैदेशिक रोजगार व्यवसायी संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् काँस्य पदक नेपाल खबरमा अब पूरा खबर 12 को जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको छ गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुधे सहमति गरेको हो गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनुका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए सरकारसँग वार्ताका लागि हिजो टोली 12 बाट काठमाडौँ आएको थियो सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन् उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान बीच हिजो 14 बजे सहमति भएको हो सहमतिमा महाअभियानको तर्फबाट वार्ता टोलीका संयोजक विजय थापासहित 21 जनाले हस्ताक्षर गरेका छन् सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता औषधोपचार खर्च रकम निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहार सम्बन्धी मागको विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ साथै परिस्थिति जन्ने कारणले कर्जाको चाँवा तथा ब्याज नियमित गर्न नसकेका बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ त्यसैगरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छनृ नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
4: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। गएराती पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको थियो। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिनमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान, अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर रेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको ओल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10000 मीटर दौड़मा दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने 20 एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी ओल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मीटर दूरी 1:49.55 सेकेण्डमा पूरा गरे। सोम जापानमा हुने 20 एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुधे प्रतिबद्धता। सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने, वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय, अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी, मध्यपूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै, र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् काँस्य पदक।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन लखर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469918921 र 98462939399।
5: अरे, फेरि नेट स्लो भयो। यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल।
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560054313 र 98143348 32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Garima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9161791976 र 9817162223

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सी घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह, व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98-460-71-481 र 98-013-54-415।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
5: ओइ आम्जी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
5: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842698145।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।

0: कस्तो सास बनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
4: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 0363 4406 600
5: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
6: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
5: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
6: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
7: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
7: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9570062866 र 9470629686
0: पर्वत जाने गेट सहारा एग्रोभेट
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
8: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
8: फोन 063-441-258।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटल को खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468 3209 र 9856555271।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-84।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-741-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9673 70771।

0: सोचमा पर्यो जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415002 मोबाइल 9856405002 र 9864501
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
6: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
6: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
6: चिरफार गर्ने
5: थाइराइड जाँच
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
6: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364-41087 मोबाइल 9849701747

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा। आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा। सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
2: मोबाइल 9835556496।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
1: सुन्नु न,
4: भन त,
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
4: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560-31-966।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
2: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469918921 र 98469939।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
5: र मिर्दी करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63440331। मोबाइल 98565531।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: यमहा बेस एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङदस भकुन्डे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560 29440।

0: Arima Vikas Bank Limited. Access to all.
1: ए अंकल गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
2: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भो मलाई त
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
1: दाँत सफा गर्ने टल्काउने
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
1: दाँतको जरासम्म सफा गरी भर्ने
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
1: दाँतमा खोल राख्ने
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
1: बाङ्गो टिङ्गो दाँत मिलाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
1: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
1: मोबाइल 9864221629 र 9841868251

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-8278।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नाथिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86-67।
5: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 98462-98145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
2: यही हाम्रो वालिङ आट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि

0: साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0364-40-600।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनु

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-44-5594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
6: फोन 063-44-41-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटल खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर
9: डाक्टर किरण गुरुङ, फोन नम्बर 63590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: प्रिमियर लीगमा आज 3 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर। 12 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरूद्ध वीरगंज पथलया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलया सड़क खण्डमा गाड़ी चल्न थालेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया 12 जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 गतेदेखि सड़क अवरूद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुबा हिजो काठमाडौँ आए, गृहमन्त्री सहित छलफल गरी गए राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा वीरगंज पथलैया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 बेवत्ता भएकी 3 ती बालिकाको भदौ 2 गते शव भेटिएको हो। सरकारसँग सहमति भएपछि लघुवित्त पीड़ित आज घर फर्किएका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो भएको वार्तामा 14 बजे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। सरकारले झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाएको हो। रूकुम पश्चिम र चितौरमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गएको छ। रूकुम पश्चिमको सानभेरी गाउँपालिका 8 मध्यपहाड़ी लोकमार्गमा आज बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुमीको रूरू क्षेत्र गाउँपालिका 4 बल्ले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँका 2 वर्षीय छोरी शान्तिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। गम्भीर घाइते भएका आमा छोरीलाई सल्लेमा रहेका जिल्ला अस्पताल पुर्याएकामा डाक्टरले मृत घोषणा गरेका हुन्। ठक्कर दिने VX 1482 नम्बरको गाड़ीका चालकलाई पक्राउ गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो। यस्तै चितवनको भरतपुर महानगरपालिका 1 आपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार ठोकिँदा 1 ज्यान गएको छ। अर्का 1 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको छ। मोटरसाइकलको पछाडि बसेका तनहुको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकेको पोशाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोशाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएको कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जड़ीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठेमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतोल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजू र काठमाडौँ दुग्ध वितरण आयोजना लगायतका कार्यालय रहेका छन्। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि आवश्यक कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ। कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले 4 दिनदेखि अवरूद्ध वीरगंज पथलैया सड़क खुल्यो, सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए, रूकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल र भारतका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागू औषध ओसार पसार, मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण तथा रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा समेत सहमति भएको छ। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको छ। बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामगढ़ीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया र सीतामगढ़ीका प्रहरी उपरीक्षक अमित रंजन सहित सुरक्षा अधिकारीहरूको सहभागिता थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव 2800 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 3,19,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलामा 3,300 रूपियाँले बढ़ेर तोलाको 3,16,700 रूपियाँमा कारोबार भएको थियो। बिहिबार सुनको भाव एकै दिन 9,300 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,985 रूपियाँ थियो। अब विदेशको खबर, अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले यो नीति अमेरिकी विदेश मन्त्री मार्गो रूपियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। म्यानहटनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले नीति स्पष्ट रूपमा गैर कानूनी रहेको बताएको बीबीसीले जनाएको छ। गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इराक, इरान, त्यसै गरी नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमन लगायत 75 देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो। अब खेल खबर, इंग्लिस प्रिमियर लीगमा आज 3 वटा खेल हुँदैछ। आज म्यान्चेस्टर सिटी र बर्नमाउथ, ब्राइटन र एस्टन भिल्ला तथा न्यू क्यासल र लिभरपूलको खेल रहेको छ। सिटी र बर्नमाउथ तथा ब्राइटन र एस्टन भिल्लाको खेल नेपाली समयअनुसार बेलुकी 7:15 शुरू हुनेछ। यस्तै न्यू क्यासल र लिभरपूल बीच राति 9:15 खेल हुनेछ। यो सिजनको उद्घाटन खेलमा सबै विजेता आर्सेनलले विजय शुरूआत गरेको छ। यस्तै हिजो भएको खेलमा लीगमा पुनरागमन गरेका टोली हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। गैराती भएका अरू खेलमा एभर्टन क्रिस्टल प्यालेसलाई 2 गोलले, इप्सविच टाउनले सन्डरल्याण्डलाई 2-1 गोलले, लिड्स युनाइटेडले नटिङ्गम फरेस्टलाई 1 गोलले तथा ब्रेन्टफोर्ड्सले टोटनह्यामलाई 3 गोलले पराजित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 4 दिनदेखि अवरूद्ध वीरगंज पथलैया सड़क खुल्यो। सरकारसँग 14 बुझे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए। रूकुम पश्चिम र चितौनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो, घाइते 1 जनाको उपचार चल्दै। विभिन्न सरकारी कार्यालयमा सतर्कता केन्द्रको अनुगमन, 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देश। नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज। विदेश मन्त्री रूबियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर। र प्रिमियर लीगमा आज 3 वटा खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: भगवान आज मनमा राम्रो राम्रो केटीहरू पनि आउन मेरो व्यापार चाहिँ बाबालाई होस् भगवान
2: ए भगवान त्यसको भन्दा मेरो व्यापार राम्रो होस् राम्रो राम्रो तरुणीहरू आ मैले व्यापार राम्रोसँग गर्न पाउनलाई नि पट्याउन सकु भगवान।

0: 사본이 좋아요. 게디비는 거 특기가.
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफुल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफुल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9855054313 र 9141443432।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
10: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
9: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भई, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
10: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
11: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
12: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपुहरूलाई रिफरल चाहिँदैन।
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146624।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ECG सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-70-71-47।

0: छ्या कस्तो सास बनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ

0: दन्त परीक्षण तथा एक्सरे
1: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई बिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821740029।
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
4: एकदम सही कुरा। आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
3: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 9856309888।
5: यमहा बेस एक्सचेन्ज अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्दे। यमहा लैजाउ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4-41-258।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र। आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 9860-4078-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638-90-018, मोबाइल 9840-5156-35 र 9813-69611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: मलाई कस्तो लाज लाग्यो।
7: एकजना के को मतलब

0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला।

नमस्कार नमस्कार नमस्कार ले हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन गर्दछौ कार्यक्रम कामबस्तीका भाग्यको यस सुन्दर सौदारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम कामबस्तीका भाग्यको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि सधैँका अवसरहरूमा जस्तै आज पनि घडीले दिउँसोको 1 बजे आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको छु म आरती। कार्यक्रम गाम्बस्तीका भाका यहाँहरूले साङ्गे जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बस्तीका भाका साताको 6 दिन अर्थात शनिबार बाहेक अन्य दिन महिनावार सुन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बस्तीका भाकाको यस सुन्दर बसाई हाइदेवारी व्यवसायमा छौ। आजको यस बसाईमा रहेर हामी दबहर समक्ष नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौ। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो भर्छौ। यस मधुर टिपिकल खालको लोकगीत भाकाबाट सोही भाकासँगै पनि हवास्त पनि नै छ यहाँहरू पनि हामीसँगै रहनुहोला।

हाँसेर बोली देऊ आफ्नै ठानेर यति अत्यन्तै सुमधुर खालको यो भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामसिका भाकामा। हामी दबहर माझ आज 2083 सालभित्र बजारमा उपलब्ध भएका भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्ने समर्थमा जुटिरहेका छौं। रेडियो बेलाको क्रममा हामीहरूको भाका पस्किन्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आट नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
4: किन मुख फोकेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटल को खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063441646।
7: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
8: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
7: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
8: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
7: ए हो र, तर ओलिङ्कमा के के पाइन्छ नि?
8: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
7: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
8: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।
0: आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल के छुटे छ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रुफ राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
9: मोबाइल नम्बर 98467-21380।
10: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
11: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
10: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
11: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
10: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
11: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
10: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
11: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
11: सम्पर्क मोबाइल 98462-98145।
12: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम रामसिंहा भाकमा। आजकै सुन्दर व्यवसाय हामी आइतबारी व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका नयाँ नयाँ लगी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। तपाईँहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास राखेका छौं। आजकै सुन्दर व्यवसायमा हामी 2083 सालभित्र बजारमा उपलब्ध भएका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका पस्किन्छौ, सोही भाकासँगै हामी पुनः उपस्थित गरिनेछौ। यहाँहरू पनि रेडियो सेट छोडेर कतै नजानुहोला।

आहा, एकै बित्ताको दूरी पनि आज टाढा भयो। यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसीका भाकामा। आज हामी माझ यिनै अनि यस मधुर खालका भाकाहरूलाई चाहिँ कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेडी बेलाको क्रममा हामी फेरि अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पनि प्रस्तुत हुने नै छौ, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइन्छ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98-460-71-481 र 98-013-54-415।
4: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस्तो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम ग्राम बस्तीका भागमा आज हामी तपाईँहरू समक्ष नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं र अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय आइतबारी व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 9849718921 र 9842939399।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008747723।
4: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ECG सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
3: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-47।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
4: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
4: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेरो
7: फोन 0364 40600

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
2: मोबाइल 9815356496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063 440594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-5156-35 र 9837-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुरको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
9: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
8: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
9: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
8: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
9: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
8: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
10: छिटो भनेको वर्ल्ड लिङ्क।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनसादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4। नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षा कारण स्वदेशी प्रांगारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा संचालित निजी छात्रावासका संचालकहरूलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर कुनै ठूलो सफलता भन्दा सहजै हात पार्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख रूपियाँ छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो। नेपाल खबरमा अब पूरा खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश र विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक र प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरेको जानकारी दिनुभयो। छलफल क्रममा उठेका विषयहरूमा केवल बोल्नका लागि मात्र भई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई छ। मन्त्री पोखरेलका अनुसार संकलित सुझावले आवश्यकताका आधारमा ऐन, नियमावली र नीतिगत तहमा समावेश गरी विधिवत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाई छ। विधेयक निर्माणको काम अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलन काम नरोकिने बताउनुभयो। सुझाव का लागि उपयुक्त मञ्चको समेत व्यवस्था गर्ने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहेको उहाँको भनाइरहेको छ। नेपालका स्वदेशी प्रांगारिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सीमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगारिक मललाई भने व्यवस्था गरेको उद्योगीहरूको गुनासो छ। प्रांगारिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगारिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मारमा परेका हुन्। यसका साथै बिजुलीको डिमाण्ड शुल्क, कच्चा पदार्थको सहज आपूर्तिको अभाव र उत्पादित मल भण्डारणको समस्याले आफ्नो लगानी जोखिममा परेको सरकार वालाहरूले बताएका छन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचर मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खा याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। यता उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली बोइज होस्टलमा 22 वर्षका वसन्त काला खेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाँड रक्सी र छुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनुपर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। दिएको एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 70 मा 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजेसम्म बालिका घरमै थिइन्, त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटनाबारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच 12 मा हिजो बेलुकी पख हराएकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटीपर्सा टोलबाट हराएकी बालिका बिहान 6:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढ़ी आकर्षित हुने गरेको पाइएको छ। बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजे। अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो। अध्ययनले पुरूषको तुलनामा महिलाहरू अझ बढ़ी सुरक्षित विकल्प रोज्ने देखाएको छ। जोखिम नलिई 50,000 लिनेमा 82% महिला थिए भने पुरूषको संख्या 63% थियो। अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन्, व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनुभन्दा पनि निश्चित भइसकेको कुरा गुमाउनु बढ़ी डराउने खालको हुन्छ। समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछाडि कुदेर जोखिम उठाउनुभन्दा सानै भए पनि सुरक्षित र उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ। अब खेल खबर। बंगलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 1 पारी र 51 रनले जितेको छ। म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो। बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो। यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो। अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो। अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृंखला 1-1 बराबरीमा सकेको छ। पहिलो टेस्ट बंगलादेशले 9 विकेटले जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्राङ्गारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा संचालित निजी छात्रावासका संचालकलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856051।

0: यामाहा बेस एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङदस भकुन्दे यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143
1: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
2: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
1: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
1: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डे एन्ड वाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
1: मोबाइल नम्बर 9856054313 र 9141443432
2: मूल्य होइन स्वास्थ्य रोजौ कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
3: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
2: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
3: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9863770171

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98-0-66-17-137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा।
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
3: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
3: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध
0: र 9806661052।
3: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालय

0: कपडाहरू
1: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेस देखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
0: गुणस्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 9847714481 र 9803454
2: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
2: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
2: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
2: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 9842698145

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 063-4141-696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको चुच्चै राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस नहीं अम्रो गर्ने में 4 बजे
1: इस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक डिपार्टमेंट स्टोर संग जोड़ 5 घरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: आदि खोला 105.4 आपने ख्याल
2: सुख दुख का तरेलीहरु संग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
2: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
3: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
2: 105.4 मेगाहर्ज
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनी का सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधेराधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560954963 98560551104 र 98028-47723
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0863-691-0004
9: सम्पर्क मोबाइल 97484-34484
10: चुरी घर का मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0863-440-331 मोबाइल 98560-55331
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
15: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
15: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
14: हाम्रा सेवा तथा सुविधाहरू,
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
15: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
4: सम्पर्क फोन नम्बर 0367414624।

0: access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर, एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9864021629 र 9864168251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमार ले कहिले नछोड़ने भयो
1: हैन ए दाई बीमार ले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमार ले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
1: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 63 4 41 87 मोबाइल 98 4 69 71 47 कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्प अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 63 4 41 246 मोबाइल 98 5 60 50 119 र 98 5 60 33 246
3: कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
3: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
3: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 98 4 65 48 622 र 98 2 41 47 029

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 98-5-50-59-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
2: मोबाइल नम्बर 98-460-86-005।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
4: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
4: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
4: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
4: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
4: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
4: फोन 063-4-40-600।
0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
0: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98-5-60-30-988।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135-56-496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: सुनोस ना, अहिले हाम्रो गर्नीमा पाँच बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र पर्यो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही भाद्र 13 गते शनिबारका दिन
3: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: उक्त दिन मुटुको इको पनि गरिन्छ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841698070।
4: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
2: मोबाइल नम्बर 9847621380।
4: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे, यमहा लैजाऊ घरमा नागरिकताकै भरमा, अट्र्याक्टिभ क्याश डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143।
6: Yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes, yes होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9848 32809 र 9856502071।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगाडी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856027971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: Karima Vikas Bank Limited. Access to all.
1: कहाँ हुनुनी कुखुराको भाले भाले चल्ला लिन हिडेको हो
2: ओहो मेरो पनि भैंसी बिरामी छ औषधि लिन जान पर्ने छ लड त सँगै जाम कहाँ हो
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिड त्यही जाम
2: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9863770071
3: किन मुख छोपेर हाँसेकी हौ र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि 7 बजेसम्म सेवा प्रदान गरिनेछ
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
3: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
1: दाँत टल्काउने
3: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
3: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
3: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
3: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेथलको खुल लगाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
3: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0638590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
2: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारत भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-7878।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
8: ए आसरा, किन बोलाएको मलाई?
9: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
10: हाम्रा विशेषताहरू,
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोरा छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
12: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन क्षतार भएमा, शारीरिक वा बाकी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847081173।
13: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9861668251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856333246।
5: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह।

0: यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9850655266।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364140469 र 0364140268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
6: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा छ बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गढे था कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसाय दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायको माग।
5: 25% मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो हामीले चाहिँ।
3: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
4: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो डेढ महिनामा 21 जनाले ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
3: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढेसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त।
4: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय, आउँदो चैतमा हुने।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो। मलेसियाको यो कदमको नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरणमा आएको छ। दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। कानूनसम्मत रूपमा संचालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाई छ। यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग कुरा गर्नुभएको छ।
10: पहिले र अहिलेको फरकमा चाहिँ आरडब्ल्यूसीएलएस लिग नामले चाहिँ प्रकाशन गर्यो, त्यो 25 मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ शुरूआत गरेको छ मलेसियाले। अस्ति शुक्रबारको बेलुका एउटा सूचना चाहिँ सम्प्रेषण गर्यो, त्यो सूचनाको आधारमा अब त्यो 25 मात्रै व्यवसाय गर्न पाउने भन्ने छ।
11: 25 कम्पनी चाहिँ कसरी छानिए जस्तो लाग्छ तपाईँलाई?
10: जसले पैसा बुझायो होइन, जसले शुरूमा चाहिँ करोडौं पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ। अब आधिकारिक त्यो पुलिस गभर्नमेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन। सबैभन्दा मेन नायकी भनेकै यसमा अमिन भन्ने एउटा बंगाली देशको नागरिक हुनुहुन्छ, उहाँ चाहिँ निरन्तर रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँका केही व्यवसायजीहरू भनौँ न, अब यसलाई म कलङ्क भन्छु, यस्ता व्यवसायजीहरू जो यतिले मात्र काम गर्नु पाउने अरू व्यवसायको पेटमा लाधान खोजे, यस्तो व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ। तर यसो प्रत्य प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
11: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
10: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्था 1100 देखिन्छ डाटामा है, त्यसमध्येमा मलेसिया काम गर्ने 550 जति देखिनुहुन्छ होइन। पहिलेको बंगलादेशदेखि लिएर होइन धेरै धेरै देशहरूले चाहिँ गरिराखेका हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो चौथो पटक एटेम गरेको एकाधिकार सिन्डिकेटको लागि गर्नुलाई अहिलेसम्म चाहिँ प्रयास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेको छ यसको विरुद्धमा।
11: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शंका हो कि प्रमाणित तथ्य नै हो?
10: प्रमाणित तथ्य नै हो, धेरै पहिलेदेखि तयारी गरेका कुराहरू धेरै पहिलेदेखि नै आइरहेको थियो। अब 25 भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन भन्ने खालको सिन्डिकेट नै हो खालको।
11: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
10: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो नि होइन, श्रमिकलाई आर्थिक भार पर्ने थपिने शुरूआतमा त्यो भन्यो, तर पछि अटोमेटिकली चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, श्रमिकले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबार वर्ग एफडब्ल्यूसीएमएस नाम आएको छ, एफडब्ल्यूसीएमएस नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यौँ, यसका विरुद्धमा चाहिँ विभिन्न निकायहरूमा चिठी पठायौँ, मन्त्रालयलाई जानकारी गराउँ होइन। यी 25 जो नाम समावेश गरेको छ यी मन्त्रालयमा बोलाएर स्पष्ट गरेर सोध्ने भन्ने कुरो छ, हामीले पनि तुरन्त उनीहरूलाई
11: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
10: सरकारसँग तत्कालको माग भनेकै यो 25 मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजीले मात्रै मनिषा प्रहण पाउने, सिमी कतार प्रहण पाउने, दुबई प्रहण पाउने भन्ने हुन, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश व्यवसायमा श्रमिक पठाउनु पाउनुपर्छ, मनिषा प्रहण पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन, त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानूनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 चाहिँ भोलि यति मन्त्रालयले सकारात्मक लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रिया अगाडि बढाउँछौँ, कारवाहीको प्रक्रिया अगाडि बढाउने कुरो छ। त्यसभन्दा पहिले चाहिँ मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ, जहाँसम्म लाग्छ सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
3: उहाँ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगी, नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मनपरी शुल्क असुल्नेछन्, यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढ़ेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बंगलादेशमा 25 मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
4: बाढ़ी पहिरो का कारण सड़क अवरूद्ध हुँदा चीनतर्फ का मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ च्याफ्रो बेसी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसै गरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै साढे एक महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेवैको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा दुईदेखि तीन हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाण्डौ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढ़ेको व्यवसायहरू बताउँछन्।
3: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै इलामको जितपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52, अर्घाखाँचीको सिमलपानीमा 42 र मोरङको लेठाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
12: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। न अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333 493-555
16: एनबीएल अटो लोन।
17: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
16: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
16: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
17: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
16: पैसामा छ शक्ति, पैसामा छ सहारा।
19: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
16: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
19: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
19: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
16: इतिहास, गाथा र कथा, गाँठका कुरा,
19: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ढुवानीमा असर लगायतका खबर प्रस्तुत गरे।
4: नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ़ महिनामा मात्रै देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोशी प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान संचालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कड़ा रूपमा टाउको दुख्ने र बेहोश हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो। त्यसैले सुद्धा सधैं झोलको प्रयोग गर्न, घर र जीव जन्तुको गोठ सकेसम्म टाढा राख्ने र स्वास्थ्यमा समस्या देखिए तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन्।
3: नेपालका स्वदेशी प्रांगरिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सीमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगरिक मललाई भने बेवास्ता गएको उद्योगीहरूको गुनासो छ। प्रांगरिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगरिक मल सुदृढीकरण निर्देशक 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मारमा परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगरिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
4: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। वहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
3: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखपोलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगतै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू पदार्थ, लागू औषध, जाड रक्सी र श्रुतिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
4: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्वतारोही मिङमा ग्याबु शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमै रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रूकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 मध्य पहाड़ी लोकमार्गमा बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। यात्रा गरिरहेको गाड़ी रोकेका बेला बालिकालाई पिसाब गराउन निस्कँदै गर्दा अर्को गाड़ीले ठक्कर दिएपछि दुवै आमा छोरीको ज्यान गएको हो। यसैबीच चितवनको भरतपुर महानगरपालिका 1 आँप टारीमा बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
2: सप्तरीमा 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। समुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजीसम्म बालिका घरमै थिइन्, त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच 12 हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटिपर्सा टोलबाट हराएकी बालिका आज बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
3: संघ एनआरएनएले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढ़ी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनएका अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सीप पूँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढ़ी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्ससँगको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
2: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 चलले अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ़ेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा, विस्थापितहरूका लागि बनाइएका शिविर, विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाड़िएका समाचार संस्था अल जजीराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुंगा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। 2023 गाजामा युद्ध शुरू भए यता त्यहाँ 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतेदेखि 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तर फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्ट्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। गएको साउन 10 गते घरेलु खेलाड़ीको अक्सन भइसकेको छ।
3: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साखको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसी को बैठकले 14 साग आउने चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसै गरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर, इस्लामाबाद र फैसलाबादमा हुने। यसअघि 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग।
2: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
3: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। पुरामित भवानी माविका विद्यार्थीलाई स्वागत सँगै अभिमुखीकरण। राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीद्वारा तालिममा लिएको गतिविधिको प्रदर्शन। यहाँको नेवार समुदायद्वारा मौलिक संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणका लागि लाखे नाच प्रतियोगिता र रिटर्ने कोरिया सैन्या परिवारका अध्यक्षमा काफले। वाली नगरपालिका 10 फुलबारी स्थित पुरामित भवानी माध्यमिक विद्यालय कक्षा 12 विद्यार्थीले कक्षा 11 नवागन्तुक विद्यार्थीलाई स्वागत गरेका छन्। विद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा 11 भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको छ। 11 को 27 ब्याचलाई कक्षा 12 विद्यार्थीले कार्यक्रमका बीचमा स्वागत गरेका छन्। शुभकामना आदान प्रदान सँगै विद्यार्थीले आफ्नो विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखेका थिए। कार्यक्रमका अवसरमा विद्यालयमा यसै वर्षबाट शुरू गरिएको राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीले तालिम अवधिमा सिकेका गतिविधिको प्रदर्शन समेत गरेका थिए। राष्ट्रिय सेवा दलमा विशेष गरी कक्षा 8 देखि 10 सम्मका विद्यार्थीलाई सहभागी गराइन्छ। नेपाली सेनाका सदस्यबाट विद्यार्थीलाई प्रशिक्षण दिने यस कार्यक्रमले अध्ययनसँगै शारीरिक तन्दुरूस्ती, अनुशासन, नेतृत्व क्षमता र सेवाभाव विकासमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयका शिक्षक तथा राष्ट्रिय सेवा दलका संयोजक सचिन मल्लले बताउनुभयो। संयोजक मल्लका अनुसार राष्ट्रिय सेवा दल अन्तर्गत विद्यार्थीलाई 100 दिनको तालिम प्रदान गरिनेछ। त्यसमा 79 दिन विद्यालयमै र 21 दिन राष्ट्रिय सेवा दलको मुख्यालय नलपरासीको हात्तीखोरमा आवश्यक रूपमा तालिम दिइनेछ। तालिमका लागि नेपाली सेनाको पुतेल बजार स्थित स्याङ्जा ब्यारेकबाट 2 जना प्रशिक्षक खटिनेछन्। तालिम अवधिमा नेपाली सेनाका मेजरले समय समयमा विद्यालयमा आएर प्रशिक्षण तथा विद्यार्थीको गतिविधिको अनुगमन गर्ने विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय सेवा दलमा सहभागी गराउँदा विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र शारीरिक क्षमताका साथै सामाजिक सेवाप्रतिको भावना विकास हुने अपेक्षा गरिएको छ। यसअघि पालिङतिर स्थित सरस्वती माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलमा विद्यार्थी सहभागी बनाइसकेको छ। पुरामित भवानी माध्यमिक विद्यालय राष्ट्रिय सेवा दलमा विद्यार्थी सहभागी गराउने वाली नगरपालिका भित्रको दोस्रो विद्यालय बनेको छ। प्रधानाध्यापक लम्सालका अनुसार 2019 सालमा स्थापना भएको पुरामित भवानी माध्यमिक विद्यालयमा हाल माध्यमिक तहसम्म करिब 1,000 विद्यार्थी अध्ययनरत छन्। विद्यालयले पछिल्लो समय नियमित पठन पाठनसँगै विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएका छन्। नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणसँगै राष्ट्रिय सेवा दलका गतिविधि प्रदर्शन गरिनुले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक, शारीरिक र सामाजिक पक्षको विकासलाई समेत महत्व दिएको देखिन्छ। यहाँको नेवार समुदायले मौलिक संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणका लागि लाखे नाच प्रतियोगिता गरेको छ। सैन्यको चापाकोट 8 स्थित छिपछाप नेवाक हलले नेवार समुदायको पहिचानको रूपमा स्थापित भएको लाखे नाचको संरक्षण गर्ने उद्देश्यले लाखे नाच प्रतियोगिता गरेको हो। पुरानो पुस्तालयमा रहेको शिव कला संस्कार संस्कृतिहरू नयाँ पुस्तामा पुस्ता हस्तान्तरण गर्दै लाखे नाचलाई जीवन्त राख्नका लागि 15 वर्षभन्दा कम उमेरका समूहका बालबालिका बीचमा लाखे नाच प्रतियोगिता गरिएको छिपछाप नेवाक हल अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो। नेवार समुदायको धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिले उछुट्टै पहिचान बनाएको लाखे नाचलाई हराउन नदिनका लागि प्रतियोगितात्मक कार्यक्रम गरेका हौ। उहाँले भन्नुभयो, पहिलो पटक ससाना बालबालिकाहरूका बीचमा आयोजना गरिएको प्रतियोगिता सोचेभन्दा पनि राम्रो भयो। आगामी दिनहरूमा यसलाई अझै वृहत र व्यवस्थित बनाएर अगाडि बढ़छौं। चापाकोट नगरपालिकाभित्र विभिन्न ठाउँमा बसोबास गरेका नेवार समुदायका समूहहरू बीचमा प्रतियोगिता गरिएको छिपछाप नेवार खलका सचिव युवराज श्रेष्ठले बताउनुभयो। 15 वर्ष मुनिका बालबालिका बीचमा यस प्रकारको प्रतियोगिता राख्दा उनीहरूमा नेवार समुदायको लाखे नाच सम्बन्धी प्रयोगत्मक ज्ञान हुने र थप ज्ञान जीवन्त हुने विश्वासले पुस्ता हस्तान्तरणमा निकै फलदायी हुने विश्वास रहेको छ। 15 वर्षभन्दा कम उमेरका एकजना उमेरबाट यसलाई फेरि सुन्नुहोला। 15 वर्षभन्दा कम उमेर समूहबाट एकजना लाखी र एकजना जोगिया बनेर नाचेका हुन्। नेवार समुदायमा प्रचलित रहेको लाखी नाचको पुस्ता हस्तान्तरणको लागि यो प्रतियोगिता गरेका हौं। सचिव श्रेष्ठले भन्नुभयो, पहिलो पटक चापाकोट नगरपालिकाभित्रलाई समेटेर प्रतियोगिता गर्दा 5 समूहको सहभागिता रहयो। आगामी वर्षलाई अझ विस्तार गर्दै धेरै समूहमा सहभागी गराउने योजना छ। उहाँले भन्नुभयो, नेवार समुदायको पहिचानको रूपमा रहेको लाखी नाच नाच्न पाउँदा आफूलाई गर्व लागेको। 13 वर्षीय शिशिर श्रेष्ठले बताउनुभयो, हजुरबुवा बुवाको उमेरका व्यक्तिहरू लाखी नाचेको देख्नुभएका शिशिर आफै मुकुण्ड लगाएर बाजाको तालमा लाखी नाच्न पाउँदा निकै गर्व लागेको उहाँले बताउनुभयो। रिटर्नी कोरिया सेङ्गा परिवारको जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले जीवलाल काफ्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ, जसको वरिष्ठ उपाध्यक्षमा गुरूप्रसाद कोइराला, उपाध्यक्षमा भुवन कुमारी गुरूङ, तारा थापा, सचिवमा तुलसीराम तिवारी, सहसचिवमा मणिप्रसाद खनाल, कोषाध्यक्षमा केशभक्त गुरूङ, सहकोषाध्यक्षमा दिपेन्द्र सेन्चुरी रहनु भएको छ। त्यस्तै सदस्यहरूमा रामप्रसाद नेउपाने, सूर्य भण्डारी, सूर्यप्रसाद अर्याल, दीपक गोतामे, विपना गुरूङ र नारायण प्रसाद सुवेदी। नवनिर्वाचित अध्यक्ष काफ्लेले कोरियाबाट फर्केसँगै त्यहाँ सिकेको सिप ज्ञान र अनुभवहरू एक आपसमा आदान प्रदान गरी व्यवसाय प्रवर्धनको लगायतका क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो। दोस्रो अधिवेशनका अवसरमा बोल्नुहुँदै बिरगोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साले कोरियाबाट फर्किएर आएका व्यक्तिहरूको हकहित र उनीहरूको सिप उपयोगिताका लागि यस संस्थाले सहजीकरण गर्दै आएको बताउनुभयो। रोजगारीको सिलसिलामा कोरियामा रहेका सिप र प्रविधिसँगै बचत भएको पुँजीलाई नेपालमै सामूहिक तथा व्यक्तिगत रूपमा लगानी गर्न प्रोत्साहन पुग्ने गतिविधिहरू सञ्चालन गर्नको लागि पनि सुझाव दिनुभयो। कार्यक्रममा सेङ्गा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव गुप्त प्रसाद गैरे, भिरकोट नगरपालिका लेखा अधिकृत बुद्धि प्रसाद सुवेदी, निर्वाचन मण्डलका संयोजक गुप्त गुरूङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइरहेको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। पूर्व प्रहरी संगठनको 36 स्थापना दिवस सेङ्गामा मनाइएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्लाधिकारी निराजन घिमिरेले प्रहरी संगठनबाट निवृत्त भएका कर्मचारीहरूको सहभागितामा बनेको संस्था भएकाले सरकारका कार्यक्रमलाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संस्थामा आबद्ध कर्मचारीको योजना अनुसार प्रतिबद्ध भएर सरकारले काम गर्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा प्रहरी न्याय उपरीक्षक रमेश दत्त अवस्थीले पूर्व प्रहरी संगठनले सहयोग गर्दै आएको बताउनुभयो। कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य तथा वीरगति प्राप्त परिवार र क्यान्सर पीड़ित पूर्व प्रहरी नायब निरीक्षक शिव प्रकाश अर्यालको परिवारलाई 28,025 रूपियाँ सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले बताउनुभयो। सेङ्गा बाढ़खोला मुस्लिम समाजले पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सव र बिउल अल्लब 1501 हिजारीको अवसरमा वृक्षारोपण एवं सामाजिक सहयोग कार्यक्रम गरेको छ। समाजले आँधीखोला गाउँपालिका 2 काफलडारी स्थित गुरूकुल वेद विद्याश्रमलाई नगद 10,000 रूपियाँ सहयोग गरी खाद्यान्न सामग्री सहयोग गरेको छ। धार्मिक संस्थालाई सामाजिक सेवा, वातावरण संरक्षण र मानव कल्याणसँग जोड़ने उद्देश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ। सोही अवसरमा विभिन्न प्रजातिका बिरूवा समेत रोपिएको थियो। बर र पीपल लगायतका बिरूवा रोप्दै समाजले वातावरण संरक्षण र हरियाली प्रवर्धनको सन्देश दिएको छ। धार्मिक सद्भाव, सामाजिक नागरिक उत्तरदायित्व र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीले बताएका छन्। वृक्षारोपण एवं सामाजिक सहयोगले भावी पुस्ताको लागि स्वच्छ वातावरण निर्माणसँगै सेवाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका अवसरमा समाजका अध्यक्ष अली मिया मोमो, पूर्व अध्यक्ष हाजी शेर अली, निवर्तमान अध्यक्ष सैदुद्दीन अली, वरिष्ठ उपाध्यक्ष साखालिद मिया, पूर्व सचिव हाजी शाह मोहम्मद, सचिव अयुब मिया लगायतका पदाधिकारी र सदस्यहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो। तनहुँका सामुदायिक वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल नारालाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ताले काठद्वारा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83मा तनहुँका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक सहयोग भएको छ। यो अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत योजना अनुसार 1,22,39.99 क्युफिट काठ र 163.76 दाउरा उत्पादन र बिक्री वितरण गरिएको छ। वन पैदावारको यो कारोबारबाट राजस्वलाई ठूलो परिमाणमा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्र मूल्य अभिवृद्धि कर भ्याग बापत 1,60,16,751 रूपियाँ संकलन भएको छ। यसै गरी प्रदेश सेवा शुल्क 23,45,122 रूपियाँ बराबरको आर्थिक सहयोग भएको छ। यो अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत योजना अनुसार 1,22,39.99 क्युफिट

1,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटका अनुसार दिगो वन व्यवस्थापन र वन पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। पुरामित भवानी मालिका विद्यार्थीलाई स्वागत सँगै अभिमुखीकरण। राष्ट्रिय सेवा दल एनसीसीमा सहभागी विद्यार्थीद्वारा तालिममा लिएका गतिविधिको प्रदर्शन। यहाँको नेवार समुदायद्वारा मौलिक संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणका लागि लाखीनाच प्रतियोगिता र रिटर्नी कोरिया संज्ञा परिवारका अध्यक्षमा काफले। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहुन रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9803-54415।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-6900-4,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना।

0: लाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443482।
0: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9855019076, 9861719076 र 9817682223।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 9855405002 र 9460051401।
7: लौ फेरि कहाँ के भयो, गाडीको छतबाट यात्रु खसेरे?
8: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
9: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855085667।
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
12: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
12: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
12: चिरफार गर्ने,
11: थाइराइड जाँच,
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
12: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 63741487, मोबाइल 98469174740।
13: छ्या, कस्तो सास गनाएको तिम्रो त।
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
13: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र।
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465048622 र 98241404029।
16: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
16: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560308029।
17: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
18: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
17: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
18: वालिङ एक रामबाथामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
17: आजै सम्पर्क गर्नुहोस्।
18: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
17: सम्पर्क मोबाइल 98560309088।
11: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने।
19: किन चिन्ता लिएकी तिमीले, अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
11: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
19: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
11: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त।
19: त्यहाँ त रगत, दिशा, पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
20: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
21: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
22: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
23: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
24: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
23: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
24: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
25: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
24: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
26: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
27: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
26: ठाउँ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बोपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार बोपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो पो ई नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9808447723

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पिर्मा डुम्री पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443 32
3: मूल्य होइन स्वास्थ्य रोजौ

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855-5168 र 9873-70771।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846-86005।
4: Westar Digital, entertaining the nation.

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6696।

0: रेडियो आदि खुला 105.4
1: चितान नखुलाउन संचार मन्त्रीको आग्रह, फोहोरको असरले गाउँ छान्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय।
2: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
1: स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो। स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी।
3: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं।
1: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासुपा सभापतिको निर्देशन। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप। काठमाडौँका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी। होस्टेललाई एक महिनाको अल्टिमेटम।
4: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
1: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20 28 सम्म हुने।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खोल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गैराती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलसेनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलसेनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम, अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु गर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौँ त्यसै अनुसार लिएर जान्छौँ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौँ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर थप
5: पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चरको शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 विधि निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा संचालन भए घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनी सँग जग्गा धनी सँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बोधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समय क्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
5: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक वार्डिन तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरिएको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो। बञ्चरी डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने दुर्गन्ध फैलिने चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
2: सम्झौताका साइट खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने, अरू कसैलाई बोलाउनु पर्दैन, सरकारवाला उठिन पर्ने छैन, जनप्रतिनिधि उठिन पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने, उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
6: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौं, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौं, सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन।
5: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-देखि 28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो।
7: धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
8: ए अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
7: कृषिमा सरकारी लगानी बढ़ेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ़दै, बस्ने उपाय के होला? सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र
7: बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ।

0: निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
5: धनकुटाको छतर जोरपाटे गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टर्की खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
6: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने। अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5,00,000-30,00,000 किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ।
7: हामी 270-275 घरबाट पहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर। सबै युवाहरू जति यही लागेको छ नि कृषिमा। र बजार भाव त तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने तल्लो बेच्नेले पनि 5-6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
5: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
8: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूले प्रदान गरेको छ।
5: धनकुटाको छतर जोरपाटी गाउँपालिका, पाख्रीवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ।
9: इन्डिया जाने भनेको छ। अब मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो। सिधुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 वटा गाडी चाहिँ अब पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
5: अघिल्लो आर्थिक वर्ष 2081-82 1,67,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र शंखुसभा जिल्लाको तुलनामा

0: बढी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
1: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरा आउँछ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी किसानहरूले लिन थाले, त्यहीदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
0: धनकुटामा 5978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ्दो, 2800 भन्दा बढ़ी संक्रमित।
3: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
2: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
7: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
3: बालबालिकामा पनि डेंगी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगीको संक्रमण डेंगीको सिजनमा देखिन्छ।
8: अलि पहिला सामाजिक सञ्जालमै आएको विषय र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ कतिको सत्य
3: हो? त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
8: कसरी जोगाउने त बालबालिकालाई?
3: अब बालबालिकालाई अनि खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौ नि साँझको बेलामा खुट्टाहरू, हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेंगूको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
8: कतिपयले चाहिँ अब डेंगी संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले, त्यो चाहिँ कतिको उपयुक्त?
3: अब यसो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त, पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएर अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिले काहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन। सो त्यस्तो बेलामा चाहिँ अब दुई तीन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
8: कस्तो खालको चाहिँ लक्षण देखा परेपछि तुरुन्तै लानु पर्यो अस्पताल?
3: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सित भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन, काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार भमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुन सक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ।
8: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिनुपर्ने?
3: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा झोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने होइन, पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
8: त्यो चाहिँ खास के कारणले हुने
3: गर्छ?
8: मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
3: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्।
8: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
3: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है, यो
8: प्राय मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
3: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ, सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन, बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो। त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
8: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता लाग्छ,
3: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
8: आत्तिनुपर्ने अवस्था चाहिँ कुन बेला?
3: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो।
8: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
3: होइन? यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ, यो भनेको साधारण समस्या हो।
8: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
3: यो पनि त्यही धेरै जस्तो चार पाँच
8: पाँच वर्ष।
7: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
2: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई, बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन राष्ट्रपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ।
9: तपाईको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याड ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847 71481 र 9803 54415।

0: तपाई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी

0: हरित बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 696।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ।
2: सुख दुख का तरेलीहरू सँग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।

0: सुनिए ना,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: म्यूजिक नेपाल।

0: रेडियो आदिखोला 105.4
1: चिन्ता नगर मैले ओभरटाइम सुरु गरेकी छु।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनो, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल भदौ 8 गते सोमबार साउन शुक्ल द्वादशी 24 अगस्त सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: छोरीहरू सधैँ असुरक्षित, रविलाई जोगाउने राहदानी विधेयक अघि बढ़्यो। बिजुलीमा स्वर्णिमले कर लगाउने, विराजले सहुलियत दिने, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्टाउँदै सातु व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकको शुभ समाचार।
0: कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा शहरमा उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल, अर्गानिक फार्म हाउसदेखि ठूला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। शहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ़दो चासो र जंक फूडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेशाली इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जातो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जातोमा सातु सँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जातोले जौ, चना, चामल, भटमास, उबा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेशल सातु पनि ग्राहकको रोजाईमा रहेको सापकोटा बताउँछन्। स्पेशल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रूट समेत राखिएको हुन्छ। ढिकी जातो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका शहरमा विभिन्न मार्ट मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षकमा शोभा गेवालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ, यो लिँदैछौ। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बाल बालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अवोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अवोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं? एउटा प्रश्न परिवारको पीड़ामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन। इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कति पटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन् अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र तीन वर्ष की ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीड़ा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिदा मन थाम्नै सकिदैन। हे भगवान, ती नानीको के दोष थियो? एउटै निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन, तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित? नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो।
0: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढ़ेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 सालमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढ़ेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झूठो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था हट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी ऐन 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000 देखि 5,00,000 रूपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
2: केही समय त ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटके घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 वटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 वटा मुद्दाको बिगो मात्रै करोड़ौं रूपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस र सुरक्षण मुद्रण खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8,36,00,00,000 रूपियाँ बिगो सहित 5 जना पूर्व मन्त्रीहरू र 10 जना सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डाक्टर रामशरण महत, स्वर्गीय पुष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरूङ, दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
2: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 जना कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3-3 वर्ष कैद सजाय भएका खोबारी शाह, सोनार र शिवमंगल प्रसाद कुशवाहालाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
0: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाण्डुमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले 7 प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति सम्वादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
2: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपरेको थियो। यता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसूल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% का दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने, ऊर्जाले महसूल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 19 पुष 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था